0: सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै नियाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट सयौं परिवार विस्थापित भए। जुरे पीड़ितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गते विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पछि विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: जीवित छौं ठूलो सौभाग्य शीर्षकमा गोर्खापत्र खबर लेख्छ। हामी जीवित छौं यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्चे हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको काली लाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, टिमुरे बजारमा खाना खाने निदो भएको थियो। नदीमा चार तला जति माथि बाढ़ी उर्लेको चालकले देख्न साथ दौड़न थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौं। कैलाश मानसरोवरका यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजा सहित करिब 100 जना विदेशी नागरिकलाई बिहिबार बेलुकीसम्म हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे स्याफ्रु बेसी धुन्चे तथा मैलुङ क्षेत्रबाट 1000 भन्दा बढ़ी जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदैछ। चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा छापिएको छ। अर्को माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएरन् शीर्षकको एउटा दुःखद खबर छ। भोटेकोशीमा बुधबार बिहान 81 बाढ़ी आयो। सूचना पाए लगत्तै स्थानीय सरकार र प्रहरीले यथाशक्य माइकिङ गरेर सर्वसाधारणलाई घरबाट निस्केर नदीदेखि टाढ़ा भाग्न सूचना दिए। ती मध्ये एक थिए बेत्रावती गाउँपालिकाका आईटी इन्जिनियर जनक आचार्य। उनले मोटरसाइकल चलाएर गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए। सिंगो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढ़ीमा परे। बाढ़ीले पछाडि बसेका कर्मचारीलाई पासोमा हुत्याएर पनि आचार्यलाई भने डुबायो। उनको शव केही पर भेटियो। माइकिङ गरेर स्वयंलाई सुरक्षित ठाउँमा सारे तर आफै बाँच्न सकेनन् उनका परिवारका एक सदस्यले भने। आचार्य जस्तै हतार हतारमै भए पनि स्थानीय सरकार र प्रहरीले गरेको माइकिङले नदी तटीय क्षेत्रका स्वयंको ज्यान जोगियो। तर माइकिङ गर्ने मध्ये केहीको ज्यान गएको छ। बेत्रावतीकै प्रहरी सहायक हवलदार सन्तोष रिजाल बाढ़ी आउँदैछ भनेर माइकिङ गर्दा गर्दै बाढ़ी नजिक आइपुग्यो। बाढ़ी आउँदैछ भनेर हामी माइकिङ गर्न निस्केका थियौं। उनले भने असही साब राम काजी पौडेलको कमाण्डमा हामी माइकिङ गर्न खटिएका थियौं। असही पौडेल उनको बाइक पछाडि बसेर माइकिङ गर्दै थिए। बाढ़ी नजिक आएपछि रिजाल बाइक त्यही छाडेर भाग्न सफल भए। तर उनीसँगै माइकिङ गर्न गएका पौडेल बाढ़ीमै हेलिए। आजको मध्याहमा माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकमा खबर छ।
1: दशैं तिहार जस्ता ठूला चाड़ नजिक रहेका बेला भुटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा ठप्प भएको छ। बाढ़ीले नेपाल र चीन जोड़ने पुल तथा सीमासम्म पुग्ने सड़क समेत बगाएपछि यो नाका लामो समयसम्म पूर्ण रूपमा संचालनमा आउन कठिन देखिएको छ। कम्तीमा यो वर्षको दशैं तिहारका लागि व्यापारीले चिनिया सामान आयातको लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देखिएको छ। लामो समयका लागि रसुवागढ़ी नाका ठप्प शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। बिहिबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। अब निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको यो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए। उनीहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न भनेका थिए।
3: नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक नक्साङ्कन गर्ने र चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालको अध्ययन एवं जोखिम न्यूनीकरणका लागि नेपाल चीन संयुक्त प्राविधिक संयन्त्र गठन गर्न पहल गर्न संकल्प गरिएको छ। सिंहदरबारमा बिहिबार बिहान सम्पन्न सर्वदलीय बैठकले सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल र चीनबीच रियल टाइम तथ्याङ्क आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई प्रविधि मैत्री र संस्थागत बनाउने संकल्प गरेको हो।
2: रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविही भएका छन्। यो कर्णाली प्रदेशका हुन्। उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदूरका रूपमा रसुवा गएका थिए। सल्यानका 104 जना सम्पर्कविहीन छन्, त्यसगरी हुम्लाका 9 जना सम्पर्कविहीन छन् र अरू जिल्लाका पनि जाजरकोटका 3 जना सम्पर्कविहीन भएको र मुगुका 15 जना अझै पनि सम्पर्कमा नआएको जनाइएको छ।
3: बुधबार बिहान भोटेकोशी नदीमा आएको भयानक बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका सम्पर्कविहीन 100 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। रसुवा लगायतका प्रभावित जिल्लामा कर्मचारी मजदूर सुरक्षाकर्मी लगायत सम्पर्कविहीन भएका हुन्।
2: रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोले क्षति पुर्याएपछि नेपालका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको घोषणा तीव्र बनेको छ। छिमेकी राष्ट्र भारत र चीनदेखि विश्व बैंक, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस र अमेरिकासम्मले उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
3: चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङस्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दैछ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब खेल र खेलाड़ीका खबर. नेपालमा भएको ठूलो प्राकृतिक विपदमा विश्वका खेलकुद संस्थाहरू र खेलकुद कर्मीहरूले सहानुभूति प्रकट गरेका छन्. यसैबीच नेपाल एले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा बिहिबार हैदराबाद किङ्स एकाडेमीसँग 31 रनको हार बेहोरेको छ.
2: अब विदेशका खबर. चीन नेपाल सीमामा पर्ने तिब्बतमा ठूलो वर्षापछि आएको भीषण बाढ़ी पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता रहेको चिनिया सरकारी संचार माध्यम सिन्हुआले जनाएको छ. बेपत्ता मध्ये 260 जना विदेशी नागरिक रहेका छन्.
1: अब विचार विश्लेषणको पालो. आजको कान्तिपुर दैनिकमा सम्झना वाग्ले भट्टराई र चन्द्रलाल पाण्डेले लेख्नु भएको छ प्राकृतिक विपद कस्तो संरचना बनाउने शीर्षकमा. विपदमा महिलामाथि पर्ने असर अझ फरक हुन्छ. विपदपछि बालबालिका ज्येष्ठ नागरिक र घरको हेरचाहको जिम्मेवारी पनि महिलामाथि बढ़ी पर्न सक्छ. सुरक्षित शौचालय आवास स्वास्थ्य सेवा र यातायातको अभावले महिलामा जोखिम बढ़ाउन सक्छ. त्यस्तै दलित आदिवासी जनजाति अपाङ्गता भएका व्यक्ति बालबालिका ज्येष्ठ नागरिक भूमिहीन र दुर्गम क्षेत्रका नागरिकको जोखिम पनि फरक हुन सक्दछ.
2: चीनसँग डिजास्टर डिप्लोमेसी आवश्यक शीर्षकमा अनिल पोखरेल कान्तिपुर दैनिकमा आफ्नो विचार लेख्नुहुन्छ. ठाउँ ठाउँबाट बस्ती हटाउने कुन भूगोलमा कस्तो सड़क बनाउने भन्नेबारे योजना बनाउनु पर्छ. दुई पटक ठूलो क्षति भएको हुनाले रसुवागढ़ी क्रिटिकल नाका जस्तो देखिन्छ. यो नाका क्षेत्रबाट आउने बाढ़ीका कारण ठूलो भौतिक र मानवीय क्षति भयो. राजस्वमा ठूलो घाटा पुर्यायो. अब हामीले त्यो नाकाको जोखिम क्षेत्रमा सुरुङ बनाउने हो वा फरक किसिमले सड़कको म्यापिङ गर्ने हो भनेर सोच्नुपर्ने बेला भएको छ. अब हामीले दीर्घकालीन रूपमा सोच्ने र रणनीति बनाउने काम गर्नुपर्दछ.
1: रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर.
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुन नि?
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी. सम्पर्क नम्बर 98525557068.
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त.
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न. भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि. प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल. विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ. हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ. साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ. प्रोप्राइटर प्रतीक्षा दाहाल. सम्पर्क नम्बर 98163555553.
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो.
10: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: शुभ प्रभात, यो CIN को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 12 गते शुक्रबार, अगस्त 28 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको पूर्णिमा तिथि, रक्षाबन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन अनि संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढीपछि 977 जना अझै सम्पर्कविहीन, 389 को शव फेला, अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
1: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू। प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील।
0: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
1: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी, सहमतिका लागि मध्यस्थता भइरहेको पाकिस्तानको भनाई।
0: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन T20 सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढ़ी पुरस्कार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ी पछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम शुरू भएको प्रसंग।
1: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन र सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपदको घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ौं रूपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैगले हिजो नै 3 करोड़ रूपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म BYD र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स एक प्रणालीले 7 करोड़ रूपियाँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार, उपचार, तत्कालीन राहत पुनस्थापना र क्षतिग्रस्त पूर्वाधार पुननिर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
0: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज, उद्धार, राहत तथा पूर्वाधार पुनः संचालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 दिनदेखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनंकित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारी कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भटेको सिद्धिमा आएको भीषण बाढ़ीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीड़ित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोगार्थ एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
1: बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढ़ेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले समेत सचेत गराएको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएमसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
0: रसुवाको भोटेकोशी बाढ़ीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढ़ीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट एकजना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षाकर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै 1,976 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। बाढ़ीबाट घाइते भएका 130 जना मध्ये 67 जना विभिन्न अस्पतालमा उपचाररत अवस्थामा छन्। 48 जना उपचारपछि डिस्चार्ज भएका छन् भने 14 जनालाई अन्य अस्पतालमा पठाइएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने त्रिवी सेक्सन अस्पतालमा उपचार र 6 जना घाइते आईसीयूमा छन्, जसमध्ये 3 जना भेन्टिलेटर इन्टुबेटेड अवस्थामा रहेको जानकारी दिइएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउने काम पनि चलिरहेको बताइएको छ। देवीघाटको सड़क अवरोध हटाइसकिएको र गल्छी, विदुर, त्रिशुली तथा बैरिनी मुगलिन सड़क खण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको प्राधिकरणले बताएको छ। धुन्छे, ग्राङ खण्ड, विदुर, त्रिशुली, ढुंगे तथा अन्य प्रभावित सड़कमा समेत भारी उपकरण परिचालन गरी सड़क सञ्चालनको प्रयास गरिएको छ। सरकारले बाढ़ी प्रभावितका लागि रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ गरी कुल 2,50,00,000 रूपियाँ नगद पठाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री समेत पठाएर वितरणको काम अगाडि बढ़ाइएको प्राधिकरणको भनाई छ। बाढ़ी प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको छ। भदौ 11 गते बिहान 11:44 सेटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणमा रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा लेन्दे खोलाको बहाव अवरूद्ध भई करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेकाले उक्त ताल विस्फोट भएर फेरि बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाका प्रमुखले सीआईएनसँग बताउनुभयो।
3: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्था चाहिँ छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
0: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढ़ी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढ़ी पूर्वानुमान शाखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50 देखि 60 मिटर लम्बाईका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
4: प्रकोप पर्यटन नगरौं, त्यहाँ हेर्न जाने भीड गर्ने, भीड गरिदिँदै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने, यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ, उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि।
0: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3.59 अर्ब रूपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढ़ी हो। 2083 असारसम्म कुल कर्जा 58.57 अर्ब रूपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्रपृष्ठमा रसुवा बाढ़ीका कारण हराइरहेका व्यक्तिहरू र संख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढ़ीपछि कर्णालीका 216 जना सम्पर्कविहीन छन् भने 31 जना सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 जना सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 जना बेपत्ता भएको 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 जना सम्पर्कविहीन रहेकोमा पोखरामा 9 व्यवहारिसे सब व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
0: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनैतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपील बारेको खबर पनि छापिएको छ। 8 राजनैतिक दलले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ बहुपक्षीय विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाण्डुबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ी पीड़ितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौ ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कर्मचारीको तलब सम्बन्धी उद्धार कोषमा जम्मा गर्ने बारेको खबर पनि छापिएको छ भने खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शीर्षकमा सीता शर्माले लेख्नु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समस्या समयमा हुन सक्ने आवश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। खाद्य कम्पनीले राहत पठाउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहतका लागि अत्यावश्यक खाद्य वस्तु हिजो पठाएको जानकारी गराएको छ। कृत्रिम अभाव गर्नेलाई कड़ा कार्यवाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी पनि दिएको छ। नयाँ पत्रिका दैनिकमा लेन्दे खोलाको बहाव रोकिएर बन्यो 11 हेक्टरको ताल, भटेकोशी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 वटा गाड़ी बेपत्ता शीर्षकमा अर्को खबर छ। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढ़ीमा परेर 400 भन्दा बढ़ी यात्रुहरू सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। नयाँ पत्रिका कर्मी थामी सम्पर्कविहीन शीर्षकमा अर्को खबर छ। रसुवा गएका नयाँ पत्रिका कर्मी टेकराज थामी सम्पर्कविहीन हुनुभएको हो। बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका उहाँको नेपाल र चीन दुवैतर्फ खोजी चलिरहेको उल्लेख गरिएको छ। बाढ़ीले पूरिएका हजारौं सपनाको दस्तावेज शीर्षकमा अमूल थापाले लेख्नु भएको विचार पनि नयाँ पत्रिका दैनिकमै छापिएको छ। भित्री पन्नामा सब व्यवस्थापनमै समस्या, अस्थायी सब गृह बनाइँदै शीर्षकमा शिवहरि नेपालले लेख्नु भएको खबर छापिएको छ। भटेकोशी र त्रिशुली नदीमा परेका 389 जनाको शव भेटिएको छ, तर अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ। शव गृह अभाव भएपछि अस्थायी शव गृह बनाउने तयारीमा सरकार छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले साँझसम्ममा 389 शव भेटिएको र 30 शव नुवाकोट, चितवन, धादिङ, काठमाण्डु, पोखरा लगायतका अस्पतालमा राखिएको बताउनुभयो। तर त्यहाँका शव गृहको क्षमता सीमित भएकाले अस्थायी शव गृह बनाउन लागि पनि उहाँले जानकारी दिनुभएको छ। र खड्काको मागमा सर्वोच्चले दिएन अन्तर्कालीन आदेश, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकको भित्री पन्नामा छापिएको छ। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क शीर्षकमा मिलन विश्वकर्मा लेख्नुहुन्छ। त्रिशुली पारीका नुवाकोट र धादिङका क्षेत्रमा पनि सड़क सञ्जाल बाहिर विद्युतको पनि समस्या शीर्षकमा खबर छ। सरकारसँग सातवटा मात्रै डेलिभरी छन्। भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढ़ाउँदै निगम शीर्षकमा अर्को खबर पनि छापिएको छ। तल्लो तटीय क्षेत्रका अस्पतालमा सब भरिभराउ व्यवस्थापनमा चुनौती, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्र संघले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनर्स्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको हो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै पश्चिम एशिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र संघका विशेष समन्वयकर्ताले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीड़ा भोगिरहेको अमेरिकी विदेश मन्त्रीले सहयोगी मुलुकहरूका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको बताउनु भएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुज जलघाँटी हुँदै हुनेवे पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको समेत बताउनु भएको हो। यसैबीच अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको छ। पाकिस्तानका सेना प्रमुखले तेहरान भ्रमण अमेरिका र इरान बीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको समेत उल्लेख गरेको हो। पाकिस्तानमा चलिरहेको अमेरिकी इरान गतिरोध सम्बन्धी आफ्ना भातृ राष्ट्रहरूसँग मध्यपूर्व र खाड़ी संकट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखेको समेत पाकिस्तानका संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनल होडबाट बाहिरिएको छ। हिजो भएको खेलमा नेपाल किंग्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। पोङलिङ स्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटनमा आयोजक ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। 8 टीमको सहभागिता रहेको खेलमा विजेताले 7,02,083 र उपविजेताले नगद 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: विपदमा उद्धार, खोज र राहत पहिलो प्राथमिकता, नागरिकको दायित्व कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: प्याजको बिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब विपदको बेलामा नागरिकको लापरवाही. रसुवामा बाढ़ी प्रभावितको उद्धारको काम चल्दै गर्दा नागरिक स्तरबाट असहयोगका विवरणहरू पनि सार्वजनिक भइरहेका छन्. साथै सुशीला श्रेष्ठले हिमबाड़ी विज्ञी श्रीकमल दुविदीसँग कुराकानी गर्नुभएको छ.
2: पूर्व सूचना आउनु अगाडि नै त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्ता खालका चाहिँ उहरू घटना भइसकेका हुन्छन् अथवा संकेतहरू आइसकेका हुन्छन्.
3: बाढ़ी आउँदैछ अरे भनेर माथिबाट बाढ़ी आउँदैछ भनेर खबर प्राप्त भयो. अब त्यसपछि के गर्ने?
2: आफू सुरक्षितमा जाने, खोलै खोला भाग्ने होइन, माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढ़ीले नभेट्टाउने ठाउँमा.
3: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
2: खोलाबाट टाढा, खोलाबाट टाढा माथिल्लो भागमा, माथिल्लो उसमा जाने, बाटै बाटो जाने पनि होइन. खोला बाटो माथि जान्छ भने ठिक छ होइन, तर बाटो तल जान्छ भने बाटै बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीलाई जित्न सक्नुहुन्न. दौडे
3: जति छिटो कुद्नु
2: सक्नुहुन्न.
3: त्यसपछि के गर्ने? अब सुरक्षित ठाउँमा डाँडातिर गइयो, अब के गर्ने?
2: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था, अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न, अब यसमा के छ भने ठूलो त्रासको कुरा पनि आउँछ. मान्छेहरू त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि. त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असत्य विचित्त बनाउँछ. हेर्नुहोस् यो
3: आफ्नो मान्छे गुमाएको छ, आफ्नो घर गुमाएको छ, सबै गुमाएको छ
2: होइन. अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन. भन्दाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुन सक्छ कतिपय त्यही घरमा. अब आफ्नो खानपिनको व्यवस्था गर्नु पर्यो. सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला. तपाईँसँग यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन. भनेपछि त्यहाँ बस्ने मान्छेलाई त कति घण्टादेखि खाइरहनु भएको, खान पाउनु भएको छैन, पानी प्यास लाग्ला, त्यसपछि भोक लाग्छ एकछिनपछि, त्यसपछि आराम गर्न मन लाग्ला होइन. अब आराम गर्नै जिउले माग्छ, त्यही कुरा प्राकृतिक हो. त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ.

0: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ अनि यहाँनिर घरमा उभिएर गराउनु भएको छ नि त, यो घरै बगाइदियो भने यत्रो जनाको जिन्दगी।
1: मैले भने त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस् अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त, 4000 रुपियाँ पर्ला, भरिरहेछ भने 4000 रुपियाँ पर्ला होइन, त्यो 4000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन हेर्नुहोस् होइन।
2: हिमबाड़ी विज्ञ श्री कमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: जसवा बाढ़ीपछि 977 जना अझै सम्पर्क विहीन, 389 सब फेला, अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध।
2: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील।
3: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क, खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: राहत पुनर्स्थापना र पुननिर्माणमा सहयोग गर्न आठ दलको अपील, आश र त्रासमा आफन्त खोज्दै बाढ़ीमा बेपत्ता भएकाहरूका आफन्त। भोटेकोशी बाढ़ीमा पछि हालसम्म 358 जनाको शव भेटियो, 900 भन्दा बढ़ी सम्पर्क विहीन भएको पछिल्लो विवरण। भोटेकोशीको बाढ़ीका कारण अर्थतन्त्रमा अर्को धक्का, ठूला पूर्वाधारमा क्षति, सँगै अन्तर्राष्ट्रिय व्यापार समय नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्ने विज्ञहरूको भनाई। हर्मुज जलमार्गमा जहाजको आवागमन व्यवस्थापन गर्न इरान र ओमानबीच सहमति। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जीत, एथलेटिकको बिल्बाओ 2-0 पराजित।
1: निसन्तान दम्पतिहरूको लागि खुशीको खबर, भारतको सबैभन्दा ठूलो आईबीएफ चेन इन्दिरा आईबीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी

0: सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईवीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईवीएफ पानी पोखरी काठमाडौँ, फोन 59712769।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: नमस्कार, कान्ति भोटारीका साथमा पूजनी र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यही भदौ 13 गतेदेखि विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। साथै भदौ 12 गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत मन्त्री पोखरेलको निर्देशन छ।
2: रसुवाको भोटे कोशी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीले कति जनधनको क्षति भयो अझै यकिन भइसकेको छैन। मृत्यु हुने र सम्पर्क विहीन हुनेहरूको संख्या बढ़िरहेको देखिन्छ। कैयन आफन्ती र प्रियजन हराएकाहरूको खोजीमा झिनो आशासहित उनीहरू भौतारिरहेका छन्। त्यस्तै रसुवा स्थित भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीले ठूलो जनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वित लगायतका ठाउँमा शवहरू फेला परेका छन् भने सरकारले खोज तथा उद्धारको काम जारी राखेको छ। देशी विदेशी संस्थाले पनि सहयोगको घोषणा शुरू गरेका छन्। यसै गरी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि अप्पर त्रिशुली हाइड्रो पावरको टनेलभित्र फँसेका 350 जना मजदूर तथा स्थानीयको उद्धार गरिएको छ। अझै पनि सोही टनेलमा फँसेका 100 जना भन्दा बढ़ी मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेना जुटिरहेको छ। प्रतिकूल मौसम र बाढ़ीको तीव्र वहावका बीच जोखिम सामना गर्दै सेनाको टोलीले उद्धारलाई निरन्तरता दिएको छ। चीन तर्फबाट पुनः बाढ़ी आउन सक्ने सूचना प्राप्त भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा गैराती आपतकालीन सुरक्षा बैठक बसेको छ। बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै धादिङ प्रशासनले त्रिशुली नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च सतर्कता अप्नाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
3: नुवाकोटको बटार स्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर बिहिबार भेटिन रसुवाकी 29 वर्षीय विस्कला तामाङ। उत्तर गया गाउँपालिकाकी उनका श्रीमान सोमबहादुर घले बुधबारदेखि सम्पर्कमा छैनन्। सोमबहादुर चीनबाट आयात भएका विद्युतीय गाड़ी लिन रसुवा भन्सार कार्यालयमा गएका थिए। उनी टिमुरेमा साथीहरूसँग बास बसेका थिए। बुधबार बिहानदेखि सम्पर्कमा छैनन्। गला अवरूद्ध पार्दै विस्कलाले सुनाइन्। सेनाको हेल्प डेस्कमा श्रीमानको हुलिया टिपाएपछि उनी गेट छेउमा थचक्क बसिन् अनि भक्कानिन्। सम्झाउने कोही आफन्त समेत देखिएनन्। घर रसुवा भए पनि उनीहरू नुवाकोटको विदुर नगरपालिका स्थित बटारमा बस्दै आएका थिए। उनीहरूका 7 र 8 वर्षका छोरा छन्। सोमबहादुर भन्सारमा भित्रिएका गाड़ी चलाएर काठमाण्डौसम्म ल्याउने गर्थे। त्यही क्रममा उनी टिमुरे पुगेका थिए। सोमबहादुर जस्ता आफन्तको खोजीका लागि बटार सैनिक ब्यारेक अघि लागेको भीड़ व्यवस्थापन गर्न बिहिबार ट्राफिक प्रहरीलाई हम्मे परिरहेको थियो। भीड़मा कोही आफन्त खोजी दिन याचना गरिरहेका थिए, कोही रोहिरहेका थिए, कतै परिवार हराएको बिलौनामा चिच्याइरहेको देखिन्थ्यो। सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधीखोजी गर्नेहरू पनि भेटिन्थे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको भोटेकोशी बाढ़ीपछि कम्तीमा 910 जना सम्पर्क विहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। नेपाल प्रहरीको बिहिबार साँझसम्मको विवरण अनुसार 359 जनाको शव फेला परेको छ। त्रिशुली 3A जलविद्युत आयोजना मैलुङमा कार्यरत दीपक रिमाल बुधबार दिउँसोदेखि सम्पर्कमा नआएपछि श्रीमती शशिकला खतिवडा पनि सेनाको तालिम केन्द्र परिसर पुगेकी थिइन्। उनले बुधबार अपरान्ह 4 बजेतिर सुरुङभित्र हामी सुरक्षित छौं तर गेट टालिएको छ, त्यहाँबाट कसरी निस्किनु भन्दै मेसेज गर्नुभएको थियो। त्यसपछि उहाँको मोबाइल अफ छ। शशिकलाले सुनाइन्, सेना प्रहरीलाई गुहार्दा खोजिरहेको जवाफ आउँछ, तर उहाँको अहिलेसम्म केही खबर आएको छैन। रसुवा जिल्ला प्रशासन कार्यालयले 162 र नुवाकोट जिल्ला प्रशासन कार्यालयले एकजना सम्पर्कविहीन भएको जनाएका छन्। उनीहरूको तथ्याङ्कमा स्थानीय वासिन्दा, शिक्षक, विद्यार्थी, जलविद्युत आयोजना, ब्याङ्कमा कार्यरत कर्मचारी समेटिएका छन्। त्यसबाहेक विदेशी पर्यटक 517 र नेपाल घुम्न आएका विदेशमै बस्ने नेपाली नागरिक 127 जना रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। यस्तै नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, सशस्त्र प्रहरीका 13 र रसुवा भन्सार कार्यालयका 15 र रसुवा अध्यागमनका कार्यालयका 4 बाढ़ीपछि सम्पर्कमा छैनन्। नुवाकोट बेत्रावतीका पत्रकार निरञ्जन पौडेलले बुधबार साँझ फेसबुकमा लेखेका छन्, बुबा, मम्मी, अंकल, आन्टी र बहिनीको खोजी गरिदिनु हुन सबैसँग आग्रह गर्दछु। उनका अनुसार बिहिबार साँझसम्म पनि 5 विषयमा केही पत्ता लाग्न सकेको छैन। गाउँ जान खोज्दा पनि बाढ़ीले बाटो र पुल नै बगाएकाले पुग्न सकिएन। बाटो बाटै काठमाडौँ फर्किए उनले कान्तिपुरसँग भने। धादिङ सिद्धलेक गाउँपालिका 5 विवश श्रेष्ठले फेसबुकबाटै दाई मानबहादुरको खोजी तथा उद्धारका लागि अपील गरेका छन्। उनले लेखेका छन्, मेरो दाई स्कार्पियो चलाउनुहुन्छ, काठमाडौँबाट स्याफ्रोवेसी पर्यटक लिएर जानुभएको थियो, त्यहीँबाट सम्पर्कविहीन हुनुभएको छ। हाल अवस्था अज्ञात छ, खोजीका लागि अपील गर्दछु। आफन्त हराएको भन्दै धादिङ, सल्यान, दोलखा, मकवानपुर, दाङ, रामेछाप, डडेलधुरा, सप्तरी, डोल्पा लगायत जिल्लाबाट परिवारजनले खोजीका लागि स्थानीय प्रशासनमा आग्रह गरेका छन्।
2: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत पैसा जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य शुरू गरेको छ। बाढ़ी पीड़ितको उद्धार राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्याय बताए। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायतका विभिन्न शीर्षकमा छुट्याइएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, अल्पकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सकिने अवस्था रहेको उपाध्यायले जनाए। उपाध्यायले भने यो चालू आर्थिक वर्षको बजेटमा विभिन्न राहत, विपद व्यवस्थापन, उद्धार लगायत शीर्षकमा विनियोजित रकम हो। यसलाई आवश्यकता अनुसार तत्काल उपयोग गर्न सकिन्छ। क्षतिको विवरण आइ नसकेकाले उद्धार, राहत र व्यवस्थापनका लागि कति खर्च लाग्छ यकिन छैन। यद्यपि सम्भावित खर्चको स्रोत जुटाउन अर्थ मन्त्रालय लागि परेको छ। यसका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै राष्ट्र तथा निकायहरूसँग पहल भइरहेको छ। धेरै देश तथा निकायबाट सहयोगको प्रतिबद्धता र रूचि आइरहेको पनि उपाध्यायले बताए। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी 2 प्रकारका खाता सञ्चालनमा रहेका छन्। ती खाता विभिन्न 10 वाणिज्य बैंकमा रहेका छन्। छिमेकी मुलुक र दात्री निकायको सहयोगको प्रतिबद्धताप्रति अर्थमन्त्री सोडिम वाग्लेले सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्। अन्तर सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा उनले छलफल गरिएको बताएका छन्। सरकार मार्फत आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। स्वदेशबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने बताइएको छ। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेका तीनै स्थानमा सामग्री पुर्याउनुपर्ने व्यवस्था सरकारले गरेको छ।
3: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम बढ़ेको छ। विभिन्न ब्याङ्क तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण गर्ने क्रम बढ़ेको हो। बाढ़ी प्रभावितको तत्काल उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सहयोग जुटाइएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोषमा सहयोग गर्न आह्वान गरेसँगै सहयोग बढ़ेको हो। यसका लागि सरकारले विभिन्न आठ ब्याङ्कका खाता नम्बर तथा क्यूआर कोड समेत सार्वजनिक गरेको छ। कोषमा ब्याङ्कहरूले पनि आफ्ना तर्फबाट सहयोग घोषणा गरेका छन्। ग्लोबल आईएमए, कुमारी, सानिमा, नेपाल इन्फ्रास्ट्रक्चर, राष्ट्रिय वाणिज्य ब्याङ्कदेखि नेपाल ब्याङ्कसम्मले आर्थिक सहयोग घोषणा गरेका हुन्। व्यावसायिक क्षेत्रबाट पनि राहत कोषमा सहयोग गर्ने क्रम बढ़ेको छ। यस अन्तर्गत सारस बेभरेजले 2 करोड़, एनसेल आजियाटाले 1 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ रूपियाँ, शिवशक्ति ग्रुपले 51 लाख रूपियाँ र रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रीजले 10 लाख रूपियाँ सहयोग गरेका छन्। राहत कोषमा शिक्षा क्षेत्रबाट पनि सहयोग जुटिरहेको छ।

0: कान्तिपुरमा अब बाँकी प्रसंग भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावट विद्युत उत्पादन बन्द भएको छ भने झण्डै 30 अर्ब बराबरको क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरूले बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको हिजो बसेको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क 41 पुल पनि क्षतिग्रस्त भएका छन्। सड़क र पुल लगायतमा 20 अर्ब रूपियाँको क्षति भएको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यूपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुननिर्माणका लागि झण्डै 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यसै गरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुननिर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र बैंकका अनुसार 9 बैंक 8 विकास बैंक र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढ़ी सवार साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ।
1: भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 358 जनाको शव फेला परेको छ। ती शवको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, गोरखामा 30, नवलपरासी पूर्वमा 82, नवलपरासी पश्चिममा 15 र तनहुमा 22 जनाको शव फेला परेको हो। सरकारी निकायका अनुसार 900 बढ़ी सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत 44 नेपाली सेना, 28 प्रहरी र सशस्त्र प्रहरी बलका 13 सुरक्षाकर्मी, भन्सार कार्यालयका 15 सम्पर्कविहीन छन्। यसैबीच पर्यटन बोर्डका निमित्त प्रमुख हिक्मत सिंह अयरले 33 देशका 644 पर्यटक हराएकाले खोजी जारी रहेको बताएका छन्। खोज तथा उद्धारका लागि 9000 बढ़ी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीका कारण 35 मोटरेबल पुल, 45 झोलंगे पुल र 40 किलोमिटर पक्की सड़क क्षतिग्रस्त बनेका छन्। प्राधिकरणमा उपसचिव रामबहादुर केसीले थप विवरण संकलन जारी रहेको बताएका छन्।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको जनाएको छ। जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहबाट लिएको विवरणमा रसुवाका 5, नुवाकोटका 7 विद्यालय र धादिङका 8 विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति भएको उल्लेख गरिएको छ। अधिकांश विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो, बालुवा र माटोले पुरिएको बताइएको छ। गोसाई कुण्ड तीर्थ यात्रामा गएका कम्तीमा 4 धादिङका शिक्षक पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशुली माविको महिला छात्रावास पुरिएको क्षति विवरणमा उल्लेख छ। क्षति पुगेका मध्ये अधिकांश सामुदायिक र केही निजी विद्यालय छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय र सुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेको विद्यालयलाई उद्धृत गर्दै शिक्षा मन्त्रालयले जनाएको छ। त्यस्तै नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्कविहीन रहेको जनाएको छ। काठमाडौँ विश्वविद्यालयले विद्युत आयोजनामा इन्टर्नशिप गएका विद्यार्थी सम्पर्कविहीन रहेको जनाउँदै खोज उद्धार तथा समन्वय समिति गठन गरेको छ। सिभिल इन्जिनियरिङमा 4 वर्षमा अध्ययनरत 3 विद्यार्थी अप्पर त्रिशुली B3 आयोजनामा भदौ 7 गतेदेखि इन्टर्नशिपमा गएको विभागले जनाएको छ। रजिस्ट्रार राजीव श्रेष्ठले विज्ञप्ति जारी गरेर असिस्टेन्ट प्रोफेसर मनिष प्रकाशको संयोजकत्वमा उनीहरूको खोज तथा समन्वय समिति गठन गरिएको बताएका छन्।
1: यसैबीच सरकारले प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम थालेको हो। प्राधिकरणको कार्यकारी समितिको बैठकको निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरूले तालुकदार मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित मन्त्रालयहरूले यसबारे निर्णय गर्नेछन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पूर्वाधार विकास मन्त्रालयले यो जानकारी गराएको हो। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रोवेसी रसुवागढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क समेत बन्द अवस्थामा रहेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ। बाढ़ीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
0: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तकालीन आदेश नदिएपछि कंग्रेस महाधिवेशनका लागि बाटो खुलेको छ। कंग्रेस महाधिवेशनका सम्पूर्ण कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए। सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा र मेघराज पोखरेलको इजलासले हिजो अन्तकालीन आदेश गर्नुपर्ने सम्मको पूर्वावस्था प्रथम दृष्टिमै नदेखिएको निष्कर्ष निकालेको हो। गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले महाधिवेशनको तयारी अगाडि बढ़ाएपछि देउवा र खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले महाधिवेशन अघि बढ़ाउने बाटो खोलिदिएपछि महामन्त्री प्रदीप पौडेलले अब देउवा पक्षलाई समेत महाधिवेशनको प्रक्रियामा सहभागी गराउन पहल गर्ने बताएका छन्। कंग्रेसको वड़ा अधिवेशन 24 भदौमा शुरू हुँदैछ। निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन गरेर 16 असोजदेखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ। तोकिएको मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको जनाउँदै महामन्त्री पौडेलले वड़ा अधिवेशन शुरू हुनु अगावै नै सदस्यता अध्यावधि गर्न अपील गरेका छन्। अन्तकालीन आदेश नआएपछि देउवा पक्षले भने समानान्तर महाधिवेशनमा जाने कि एकताको बाटो रोज्ने भन्नेमा आज छलफल गर्ने जनाएको छ। देउवा पक्षका नेता कुन्दन राज काफ्लेले भने अहिले के गर्ने भन्ने बारे टुंगो छैन, आज हुने छलफलबाट एउटा धारणा बन्नेछ। 21 साउनमा सर्वोच्चबाट पुनरावलोकनको अनुमति पाएपछि देउवा पक्ष आफ्नो पक्षमा निर्णय आउनेमा आशावादी थियो। 28 साउनमा स्वदेश फर्किएका देउवाले कंग्रेस सभापति थापाले समय माग्दा समेत भेटेका थिएनन्। सभापतिले भेट्नका लागि धेरै प्रयास गर्नुभयो, टेलिफोनबाट समय माग्नुभयो, तर समय मिलेन। सर्वोच्चको आदेशले सहमति जुटाएर सँगसँगै अघि बढ़ने बाटो निर्माण गरेको महामन्त्री पौडेलको भनाइ छ।

0: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग भृकुटी मण्डपमा जारी 18 संस्करणको नादा अटो सो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छूट दिइएको छ। प्रदर्शनीमा नेपाली उत्पादन केपीआई भारतीय ब्राण्ड एरोस्टार एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्। नेपालमा उत्पादित केपीआई हेलमेटले हरेक हेलमेटमा 25% छूट दिएको छ। अटो सोमा राखिएका कम्पनीका हेलमेटमा KH1S, KH7S, KH5, KH8S लगायत मोडल छन्। यिनको मूल्य 1,300 देखि 3,250 रहेको कम्पनीले जनाएको छ। कम्पनीका फुल फेस डर्ट हाफ हेलमेट लगायत छन्। केपीआई हेलमेटले नेपालमा गुणस्तरीय सस्तो सुरक्षित र आकर्षक हेलमेट उपलब्ध गराउँदै आएको कम्पनीका प्रतिनिधि सन्तोष अर्यालले बताएका छन्।
1: कान्तिपुर जारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अमेरिका इरान युद्ध अन्त्य भए अमेरिकी नाकाबन्दी हटेपछि मात्रै हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने शर्त राखेको छ। इरान र ओमान बीच हर्मुजमा जहाज संचालन तथा समुद्री बारूदी सुरुङ हटाउने विषयमा सफल भइरहेका बेला इरानले यस्तो शर्त अघि सारेको हो। तेहरानमा भएको वार्तामा अस्थायी मार्ग खोल्ने र समुद्री माइन हटाउने विषयमा चरणबद्ध रूपमा अघि बढ़ने सहमति भएको छ। ओमानले अस्थायी मार्गबारे छिट्टै घोषणा हुन सक्ने जनाएको छ। तर इरानका उप विदेश मन्त्री हर्मुजबाट कुनै पनि संघीय जहाजलाई आवागमन गर्न नदिने चेतावनी दिएका छन्। अमेरिकाले माइन हटाउने प्रयास गरी कार्यवाही गर्ने उनको भनाइ छ। यसैबीच अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ।
0: अब खेल प्रसंग। बार्सिलोनाले स्पेनी लालिगामा आफ्नो लगातार दोस्रो जित निकाल्ने क्रममा हिजो एथलेटिको बिल्बाओलाई 2-0 गोलले पराजित गरेको छ। त्यसमा राफिन र फेर्मिन लोपेजले एक एक गोल गरे। नयाँ सिजनमा पुनर्निर्माण भएको क्याम्प नुमा यो बार्सिलोनाको पहिलो जित हो। राफिनाले 37 मिनटमा गोलको खाता खोलेपछि लोपेजले 82 मिनटमा दोस्रो गोल गर्दै टीमको जित सुनिश्चित गरे। बार्सिलोनाले पूरा खेल अवधिमा धेरै अवसर सृजना गरे पनि त्यसलाई निर्णायक बनाउन भने सफल रहेनन्। यही खेलबाट विश्वकप 2026का उत्कृष्ट खेलाड़ी घोषित रोड्रीले डेब्यू पनि गरेका छन्। हिजोकै अर्को खेलमा ओसासुनाले सेल्टाभिगोलाई 2-1 हराएको छ। नयाँ सिजनमा ओसासुनाको यो पहिलो लीग जित हो। त्यसमा आन्टे बुडिमिरले निर्णायक गोल गरेका छन्।
1: नेपालमा भएको प्राकृतिक विपदमा विश्वका खेलकुद संस्थाहरू र खेलकुद कर्मीले सहानुभूति प्रकट गरेका छन्। विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति भएको सन्दर्भमा अहिलेसम्म 300 भन्दा बढ़ीको मृत्यु भएको पुष्टि भइसकेको छ भने 1,000 भन्दा बढ़ी बेपत्ता भएका छन्। यसै सन्दर्भमा इण्डियन प्रिमियर लीग टोली, कोलकाता नाइट राइडर्स, बंगलादेश क्रिकेट बोर्डले बाढ़ीबाट नेपालमा भएको ठूलो मानवीय क्षति तथा भौतिक क्षतिप्रति चिन्ता व्यक्त गरेका हुन्। स्पेनिश फुटबलको महारथी बार्सिलोनाले नेपालको संकटप्रति दुःख व्यक्त गरेको छ। नेपालका पूर्व क्रिकेट प्रशिक्षक मोन्टी देसाईले पनि विध्वंसकारी बाढ़ीले भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
0: अब मौसम सम्बन्धी जानकारी। मुलुकमा हाल साधारणतया बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेकर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:29।
1: यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यही सकिन्छ। पूजनी र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्म हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421-52564, 98421-26987 र 98520-51906।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 77 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङ्गो दाँत मिलाइने
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590666 र 98422666।
10: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तीन रत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
1: More style, more design. Total Tailors.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 9843347262,
3: 9010555580
4: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751647 घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
2: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा इस्टिन दिरा मसिनो चामल ₹87 प्रति केजी इस्टिन दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा सम्पर्क नम्बर 0295625201 97429222
4: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार 2083 असोज 3 गते शनिबार 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार फोन नम्बर 0295752067 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
5: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
6: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी सम्पर्क नम्बर 9852557867
8: साथै 9852557867 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
9: This is Radio Sankhuasabha 95.5 MHz.

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0294040084 र 98040485827।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर।
3: नमस्कार। अनि के हो आज टट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295-90155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।

0: तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 0295762061,
2: 0295703315
1: र 98520607।
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
4: नमस्कार वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भएको?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित विशाल टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन विशाल टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295 60 79 र मोबाइल नम्बर 98 420 82 776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295 61 165, 98 421 5254, 98 421 26 987 र 98 520 51 906।
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 00 62।
17: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
20: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको बाप थियो कुन्नी?
0: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
22: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: गर्नु
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मथिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मथिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97449222।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: धन्यवाद। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म कार्यक्रम लिएर उपस्थित भइसकेको छु। तपाईँको रेडियो सेटसम्म, तपाईँको मोबाइल सेटसम्म, तपाईँको घर घरमा कान कानमा गुन्जयमान भइरहेको कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा पञ्चाङ्ग, ग्रह गोचर, आजको राशिफल तथा तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने कार्यक्रमको तयारी गरिरहेका छौ। कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ तपाईँ, हामीलाई सुन्दै हुनुहुन्छ, तपाईँ सुन्दै गर्दाखेरि हामीसँग सम्पर्क पनि गर्ने प्रयास गर्दै गर्नुभएको छ, थाहा छ, सम्पर्कमा रहने प्रयास गर्दै गर्नुहोला। आज कार्यक्रमको शुरूवाती चरणमा छु, ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल भदौ 12 गते आज शुक्रबार, तदनुसार ईस्वी सन् 2026 आज अगस्त 28 तारीक नेपाल सुमत 1146 गुल्लाथ्वा रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण महिनाको शुक्ल पक्ष आज पूर्णिमा तिथिको सूर्य उदयमा रहेको छ। 8:57 पला बिहानको 9:16 पूर्णिमा तत् उपरान्त भने प्रतिपद तिथि रहनेछ। स्वत भिसा नक्षत्र 55:43 पला 27:58 अतिगण्ड योग 8:53 पला बालकरण 39:24 पला आज आनन्द योगमा भने सौम्य योग रहनेछ। आजको दिनमानको समय 31:56 पला बिहान सूर्य उदय 5:41 जाँदा भयो, साँझ सूर्यास्त 6:27 रहनेछ। आज ऋषि तर्पणी, रक्षाबन्धन, जने पूर्णिमा आज पञ्चाङ्गमा उल्लेख गरेको छ। कति जनहरूले आफै आफै बाठो भएर हिजो जनै अभिमन्त्रित गरेर हिजो जनै लाउने, आज चाहिँ रक्षा सूत्र मात्रै लाउने भन्ने पनि परम्पराले अलिकति आफै बाठो भएर कता कता के गरे जस्तो लागिरहेको छ। त्यो सब भ्रम हो, त्यो अशुद्ध हो, शास्त्र विरूद्ध काम हो, किनभने निचोड एउटा हुँदैन। ऋषिहरूको मत हजारौं, ऋषिहरूको मतको आफ्नो व्याख्या छन्, त्यसलाई सबैले एकट्ठा गरेर पञ्चाङ्ग निर्णायक विकास समितिले आजको दिनमा मानेको छ। हिजो एकादशी दुईटा भयो भन्दाखेरि एउटा टिकोको आधारमा एकादशी छुट्याउनेले पनि आज के नाममा हामी त्यहाँ अर्कै टिको छ भनेर चाहिँ हिजो रक्षा के अरे हिजो यज्ञ पवित्रलाई अभिमन्त्रित गरेर श्रावणी स्नान हिजै कर्म पूरा गर्नेले तीनै टिकोहरूको आज अर्को पंक्तिले आज गरेको इतिहास देखियो भनेपछि त्यहाँ बढी बाठो हुन खोजे जस्तो लाग्यो मलाई चाहिँ। है, आज हो रक्षाबन्धन, जनै पूर्णिमाको दिन, आज स्पेसल दिन हो है त। आज जनै पूर्णिमा, आज ऋषि तर्पणी, रक्षाबन्धन, गुरूहरूलाई आज सिद्धादानहरू गर्नुहोला, होइन, आज रक्षा सूत्रहरू धारण गर्नुहोला सबैले। अनि हामी चाहिँ अरू बेला रक्षा सूत्रको दिन आज श्रावणी कर्म गर्नलाई देवघाटमा गएर स्नान गर्ने परम्परा हाम्रो यहाँ थियो। हामी चितवनवासी, हामी प्राय जसो हरेक कर्ममा हामी देवघाट जाने ठाउँ छ, हाम्रो नजिक रहेको परम पवित्र पावन तीर्थ छ। तर यसपालिको यो बाढ़ी पहिरोको कारणले गर्दा हामी पनि जान डराएर यो पालि चाहिँ हामीले घरबाटै कामहरू सम्पन्न गरेको जानकारी गराउँछ। किनभने धेरैलाई गुरुले खोइ त आज फुटाइहाल्नु भएन भन्ने हुन्छ नि त, कतिले हामी लाइभ गरेका हुन्थ्यौँ पोहोर पोहोर, होइन, त्यसो भएको हुँदा यसपालि चाहिँ बाढ़ी पहिरोको त्रासले र बिहान 3:30 आज यता पानी परेको छ चितवनमा, त्यो पानी जाने कि भन्ने अलिअलि शंका त थियो, टिम भेला भइयो, तर त्यही बेला चाहिँ पानी पनि परेको भएर बाप फेरि बाढी आउने हो कि भने यसै पनि डर छ। मास्त्रपट्टिका बाढी झन थपियो भने झनै अहिले यो भयावह भएको समयमा झन भयावह हुने हो कि भन्ने डरले हामी यसपालि कर्म घरमै गरौं भनेर काम घरमै गरियो। आजको पूर्णिमा तिथि 9:16 छ, यसको अर्थ यो होइन कि 9:16 भित्रै गरिसक्नु, सकभर सकियो भने त्यही भित्र गरेको राम्रो, तर दिनैभरि आज राखे भन्न मिल्छ। सकिन्छ भने चाहिँ 9:16 भित्र पूर्णिमा तिथिभित्रै बाँध्न सकियो भने झन् उत्कृष्ट भयो, नभएदेखि पनि दिनैभरि हुन्छ त्यस्तो आज फेरि ला हुँदैन कि भन्ने मनमा शंका कसैले मान्नु पर्दैन है, सबैले ढुक्क भएर गर्नुहोला। यो जानकारी अब ग्रह गोचर, सूर्य सिंह राशिमा छन्, चन्द्रमाको अवस्था यतिखेर कुम्भ राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ र केतु सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको मेष आदि बाह्र राशिफल कसरी व्यतीत हुन्छ। तपाईँको राशिफल मेष राशि हुनेको लागि आजको दिन एकदम आमदानीका स्रोत वृद्धि हुनुका साथ साथमा घरायसी काममा दिन व्यतीत गर्न सकिन्छ। पठन पाठनमा काम कमजोरी हुनेछ। जागिरमा पद वृद्धिको सम्भावना, तीर्थहरूको भ्रमण गर्ने सौभाग्य प्राप्त गर्ने योग छ। राशि फलले अलिकति केही संकेतहरू बिगार्ने जस्तो देखिएको छ। आजको दिनमा अप्रिय घटना सुन्नु पर्नेछ। आजको दिन भगवान नारायणको उपासना गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। सोचेका कामहरूबाट अलिकति पछि हट्नुपर्ने खालको योगहरू देखिएको छ। चटपटेको भय, औषधले मूलबन्धन खर्च, दिन अशुभ संकेत देखिएको छ। मान सम्मानमा वृद्धि रहनेछ। आज आफ्नो खुशीका समाचारहरू सुन्न पाइने छ, तर दाम्पत्य जीवनमा भने केही अलिकति गडबडी, झैझगडाको माहौल, छुट्टिनुपर्ने समस्या आइपर्ने योग छ। यतिखेर स्वास्थ्यमा सुधार हुनेछ। औषधि मूलबन्धन खर्च कम हुँदा मन भने एकदम ढुक्क रहनेछ। काममा भने सकारात्मक ऊर्जा प्राप्त राशिमा संकेत छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मान सम्मानमा वृद्धि हुनेछ। पठन पाठनमा मन तीव्र गतिमा अगाडि बढ्नेछ। स्वास्थ्यका कामहरूबाट सकारात्मक हुन्छ। आजको दिनमा तपाईँको लागि कृषि र पशु स्वभावबाट मन प्रसन्न रहनेछ। वृश्चिक राशिको लागि आजको दिनमा अतिथिहरूको आगमन रहनेछ। सज्जनहरूको आशीर्वादले काममा पूरा हुनेछ। रोकेका अधुरा कामहरू पनि पूरा हुँदा मन भने हर्षित रहने योग आजको राशिबाट संकेतहरू ग्रहमा देख्न सकिने योग वृश्चिक राशिलाई संकेत छ। धनुराशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूबाट सफल हुने खालका योगहरू देखिएका छन्। मान सम्मानमा पनि वृद्धि आजको राशिमा संकेत छ। दिन सकारात्मक बन्दै जानेछ। लामो दूरीको यात्राले आजको दिनमा मनज्ञ धनार्जन गर्न सक्ने सम्भावनाको योग रहेको छ। इष्टमित्रहरूले साथ दिने सम्भावना राशिमा संकेत देखिएको छ भने गर्दै आएका हरेक कामबाट पनि सफलता प्राप्तिको लागि मकर राशिमा संकेत छ। सोचेका कामहरूले परिपूर्ति गर्दा मन आनन्दमा रमाउने योग रहेको छ। आजको दिन साढे सातको शनि भए पनि लग्नमा चन्द्रमा हुँदा आजको दिन प्रशंसनीय दिन रहेको छ। सबैले तपाईँको प्रशंसा गर्लान्। अलिकति रोकिएका अधुरा कामहरू पूरा हुन्छ। सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाइने योग छ। नबनेका कामहरू आज अधुरै रहनेछन्। मन अशान्त रहनेछ, मन पीड़ामा रहनेछ। आजको दिनमा तपाईँको लागि अशुभ खालका संकेत देखिएका छन्। पीरको लाभ सामनाका साथ साथमा भगवानको नाम संकीर्तन गर्नु सुखद हुन सक्ने सम्भावना बढ्दो गतिमा देख्न सकिनेछ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँहरूलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। आज हामी जनै अभिमन्त्रित गरेर यज्ञोपवितलाई धारण गर्ने अथवा जनैलाई धारण गर्ने र रक्षासूत्रलाई पनि आज हातमा बाँध्ने परम्परा छ। अब यहाँ धेरै कुराहरूको समस्याहरू आउँछ। कति कुराहरूले भन्न त छोरी मान्छेलाई देब्रे हातमा, छोरा मान्छेलाई दाहिने हातमा बाँध्नु भन्ने शास्त्रीय प्रमाणहरू धेरै गुरुहरूले पेश गरिरहनु भएको छ, तर परम्पराको अनुसार यज्ञोपवितको सूत्र काँधमा लगाए जसै गरी हातमा लगाउँदाखेरि हामी प्राय दाहिने हातमै लाउने परम्परा छ। यो परम्परालाई शास्त्रले के भन्छ भने देब्रे हातमा छोरी मान्छेलाई भन्छ, तर अलि देब्रे हात अलिकति अशुद्ध बढी हुने भएकाले होला हामीले सबैले दाहिने हातमा लाउने प्रयास गरिरहेका छौं। यसलाई शास्त्र मर्दैन जस्तो लाग्छ, यसलाई हामीले मानेका छौं र हामीले चाहिँ मानेका छौं। तपाईँहरू के गर्नुहुन्छ? धेरैले मलाई प्रश्न गर्नुहुन्छ कुन हातमा लाउने, कहिले के भन्छ अरे, कहिले के भन्छ अरे। मैले फेरि पनि भने शास्त्रले भनेका कुराहरूलाई हामीले अलिकति अर्को बाटोबाट हेर्दा शास्त्रको मर्यादा मर्दैन भने जायज छ, शास्त्रलाई मार्ने तरिकाले चाहिँ मान्छेले गरे भने अलिकति अशुभ हुन्छ भन्छु मैले चाहिँ है। मैले जानेको जस्तो यज्ञो पवितम परमं पवित्रम प्रजापतिर यस सहजम पुरस्तात् आयुष्यमग्रम प्रतिमंच शुभ्रम यज्ञो पवितम वलमस्तु तेज एन वद्धो बलि राजा दानवेन्द्रो महाबल तेन त्वं प्रतिपदनामि रक्षेमाचलमाचल। अनि मन्त्रलाई यज्ञोपवितलाई झिक्ने मन्त्र घाँटीबाट एतावत दिन पर्यन्तम ब्रह्मत्वम धारितम मया दृढत्वा तत्परित्यागो गच्छ यत्र यथा सुखम। यसरी भनेर आज हामीले कामहरू गर्यौं। ब्राह्मणलाई नमो, ब्राह्मण देवाय गो ब्राह्मण हिताय च जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः, यस्ता मन्त्रहरूले हामीले चाहिँ ब्राह्मणलाई टिको लगाएर ब्राह्मणको पूजाहरू गरेर ब्राह्मणलाई आज विदा गरे भने साँच्चै कि आज हामी कर्मनिष्ठ हुने गर्छौं। सञ्जिता मगरले जय श्रीराधि गुरु जनै पूर्णिमा तथा रक्षाबन्धनको धेरै धेरै शुभकामना, गुरु राधे राधे भन्नुभएको छ, धन्यवाद छ। मगरनी निताले पनि जय श्रीराधि गुरु जनै पूर्णिमा तथा रक्षाबन्धनको धेरै धेरै शुभकामना गुरु भन्नुभएको छ। आजको दुईटा कमेन्ट मैले पढिहालेँ है। हामीले यस्तै यस्तै कुराहरू तपाईँलाई जानकारी गराइरहेका छौं। अबको क्रममा भने सिधा तपाईँहरू मेरो फोनमा सम्पर्कमा रहेर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ आज हामी विशेष जनै पूर्णिमामा के गर्नुहुन्छ तपाईँको गाउँतिर, त्यो पनि हामी थोरै हेर्ने प्रयास गर्ने नै छौं। को हुनुहुन्छ यतिखेर स्वागत गरे? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? भनेको कुन ठाउँ, कुन पालिकाको कुन गाउँमा, कति नम्बर वडामा?
1: धर्मदेवी नगरपालिकाको 2 नम्बर वडा तामाखोक फुङलिङ भन्छ।
0: अनि ब्राह्मण गुरुबाट आइपुग्नु भयो कि भएन? जनाई ताउ लिएर, ताउ भन्छ नि रक्षासूत्र, के भन्नुहुन्छ तपाईँहरू?
1: आइपुग्नु भएकै छैन।
0: अनि केही खानु भएको छ कि छैन?
1: छैन गुरु।
0: ब्राह्मणलाई टिको लाउने परम्परा छ कि छैन तपाईँकोतिर?
1: छ गुरु।
0: पक्का हो?
1: हजुर।
0: सिधा पनि दिनुहुन्छ?
1: दिन्छौँ।
0: सिधामा के हाल्नुहुन्छ, याद छ, भन्न मिल्छ अहिले?
1: सिधामा हामी चामल, मास, तिल, जो अनि बेसार नुनहरू, तरकारीहरू सबै थोक मिलाएर दिन्छौँ।
0: ल भनेपछि गुरुहरू अब कतिखेर आइपुग्नुहुन्छ थाहा छैन, एकछिन पर्खिनु पर्यो होइन?
1: हजुर।
0: सबैतिर भ्याउनै पर्यो होइन?
1: हजुर हजुर।
0: अनि घरमा जनै लगाउने मान्छे कतिजना हुनुहुन्छ?
1: जनै लगाउने मान्छे घरमा छोराहरूको वर्तमान त भएकै छैन।
0: अनि श्रीमानहरू हुनुहुन्न?
1: श्रीमान अहिले बाहिरै हुनुहुन्छ, विदेशतिरै।
0: ससुरबा, काका ससुरबा हुनुहुन्न गाउँमा?
1: ससुरबा मेरो बितिसक्नु भयो।
0: अनि
1: भाइहरू हुनुहुन्छ?
0: हजुरले त्यो गाउँमा जनै हातले बनाएको जनै ककरले बनाए थाहा पाउनुभयो?
1: त्यो त थाहा
0: भयो, सबैले किनेर लाउने हो त्यतातिर।
1: हजुर हजुर,
0: ल ठिक छ, ल त्यहाँको बारेमा जानकारी दिनुभयो, धन्यवाद। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले मेरो भाइको बारेमा। हजुर,
0: कति सालमा जन्मिनु भाइ?
1: 2060 साल साउन महिनाको 17 गते शनिबार राति ठ्याक्कै 9 बज्दाखेरि।
0: ठ्याक्कै 9 बजे। को अरे मान्छे?
1: मेरो देवर भाइ हो।
0: कुन जिल्लामा जन्मिनु भयो?
1: शङ्कर सभामै हो।
0: के बारको जन्म हो?
1: शनिबार।
0: राशिको नाम पुष्पराज हो?
1: पुष्पराज, हजुर।
0: बाह्र माङ्गलिक परे रहेछ, वैवाहिक जीवनमा समस्या आउँछ, आँखसँग बिहा गर्नुपर्छ, अहिले राहु भन्ने ग्रह चलिरहेको छ, पढाइमा राम्रो छैन, काम पनि खासै राम्रो गर्न पाउँदैन यो बेला है। राहु भन्ने ग्रहले असत्य अशुभ संकेतहरू दिइरहेको छ, रातिमा झस्किने, रातिमा बोल्ने, सपनाहरू बिग्रिने जस्ता समस्याहरू बढी छन् होइन। अनि बाह्र माङ्गलिक छ, रिसाउनुहुन्छ है एकदम छिट्टो होइन? रिस चाहिँ असाध्य कडा खालको रहेछ, रिसलाई पनि कन्ट्रोल गर्नुपर्छ अरे भनिदिनु, ग्रह शान्तिहरू गर्नुपर्छ अरे भनिदिनु, ग्रहका पूजाहरू गर्नुपर्छ अरे भन्नु, आँखसँग विवाह गर्नुपर्छ अरे भनिदिनु है।
1: आँखसँग विवाह गर्नुपर्छ गुरु?
0: हजुर।
1: अनि यो वास्तु सम्बन्धी कस्तो छ?
0: वास्तु सम्बन्धी ठिक छ, ग्रहहरू राहुको शान्तिहरू गर्नु, पूजा पाठ गर्नु राम्रो हुन्छ है।
1: कुन ग्रहको शान्ति गर्नुपर्छ गुरु?
0: अहि मैले के ग्रह चलेको छ भनेको थिएँ? राहु भन्ने ग्रहको शान्ति गर्नुपर्छ, राहुको 18,000 फल जप गर्नुपर्छ, माङ्गलिकको पनि शान्ति गर्नुपर्छ है।
1: हजुर। अनि बुबा मम्मी दाजुभाइसँगको सम्बन्ध?
0: बुवा मम्मी दाजुभाइसँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन, ग्रहहरू राम्रै छन्, शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्नुभयो भने राम्रो हुन्छ है।
1: हजुर। पुष्पराज नाम भनेपछि यो कुन राशि हेर्नुपर्छ?
0: कन्या राशि पर्छ।
1: एक कन्या हो गुरु?
0: हजुर।
1: राधे
0: राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा छौँ र तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याहरूको समाधानहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने पनि एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु अथवा उहाँसँग भएका विभिन्न जानकारीहरू दिँदै उहाँको चिना टिप्पणी कसको बारेमा हराउनुहुन्छ उहाँलाई पनि जानकारी दिने प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर कोही हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? कोइलालीबाट रतन जयसी भन्नुभयो?
2: हजुर गुरु।
0: कोइलालीको कुन गाउँमा हुनुहुन्छ यतिखेर रतनजी?
2: मनियाल गाउँपालिकाको बर्जना भन्ने गाउँमा गुरु, वार्ड नम्बर 3।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नु भएको छ हजुरले?
2: बडीकेदारबाट
0: सुन्नुहुन्छ होइन? अनि के छ तपाईँकोतिर आज हातमा ताओ यो रक्षाबन्धन बाँधिसक्नुभयो?
2: अब बाँध्ने तयारीमा छौँ गुरु, नुहाएर आएँ, भर्खर फोन लाग्यो।
0: ए भर्खर आउनुभयो, आज नुहाएको मान्छेको फोन लाग्ने हो क्या आज होइन? गंगाजीमा यानि कि खोलामा अथवा नदीमा गएर नहुनु भयो कि घरमै?
2: खोलामा गुरु, हाम्रो खोला नदी छ, कर्णाली नदीको सामने हो।
0: ए अनि एक्लै जानुभयो कि अरू पनि हुनुहुन्थ्यो मान्छे त्यहाँ?
2: नाइ गुरु, म एक्लै, छोराहरू बाहिर हुनुहुन्छ, एक्लै गएँ।
0: अनि त्यहाँ अरू गाउँलेहरू गएर त्यहाँ जनाईलाई अभिमन्त्रित गर्ने, त्यहाँ ब्राह्मण गुरुहरूले संकल्प गराएर स्नान गर्ने अनि गाईको गोबर भस्महरूले स्नान गर्ने परम्परा छैन
2: गुरु? त्यसै नुहायो गुरु, पनि टाउनमा यहाँ विकट हो गुरु।
0: ए ल ठिक छ, जे होस् नहुनु भयो, गंगाजीमा गएर यति भएपछि धेरै भयो। अब जनाई लाउन फेरिदिनको लागि गुरुबा आउनुहुन्छ कि आउनु न त?
2: नाइगुडी र चेलीबेटीबाट गहुँत सकेर हाल्छौँ, अब त्यही गर्नु पर्ला। गुरुबा हुनुहुन्न, यहाँ टाढा हुनुहुन्छ।
0: अनि सुन न, अनि जनाइजी किनेर ल्याउने, यसो गहुँ छ कि त्यही ल्याउने?
2: हजुर गुरु।
0: अनि तपाईँको गाउँमा, अनि सुन्नु न, तपाईँको गाउँको एरियामै कोही न कोही त हुनुहुन्छ होला नि त ब्राह्मणहरू?
2: छैन गुरु, धेरै त धेरै त बिकटो हिँचेर बाटो लैजान्छ बर्खामा रोड।
0: हजुर,
2: धेरै बिकट छ। एकजना ज्वाइँले बनाउनुहुन्छ, ज्वाइँ उहाँको अनि बुढीले अब हालिदिनुहुन्छ बहिनीले।
0: ए भनेपछि हातले बनाएको जनाइजी पाइयो, तर अभिमन्त्रित गर्न पाइएन?
2: नाइ गुरु, नाइ। कसरी हो त्यो छोरी बहिनीले गर्नुहुन्छ गुरु?
0: अब यस्तो छ क्या, अब अभिमन्त्रित भन्ने कुरा चाहिँ वेदको मन्त्र पढ्नुपर्छ, त्यहाँ विधिहरू हुन्छ, तन्तुहरूको पूजा गर्ने विधिहरू हुन्छ, होइन? तपाईँले मात्रै हो कि तपाईँको त्यहाँबाट कति घण्टा पुगिन्छ ब्राह्मणहरूले अभिमन्त्रित

0: जहाँ भए पनि त्यहाँ एउटा नित्य पूजा गर्ने गुरुबाहरू हुनुहुन्न
1: नाइगुरु त एकदम जंगलको छेउमा पञ्चमी र पूर्णिमा मात्रै सबै गाउँकाहरू मटिया देवता भनेर उल्टिर पल्टिर दुई चार गाउँको
0: आएर हामीलाई तपाईँले अब के गर्नु पर्छ तपाईँको गाउँको बाक्लो छ कि पातलो गाउँ छ
1: गाउँ त बाघ्वाई छ गुरु पल्टिरोको गाउँ 50-60 गर्दुरी छ म बसेको गाउँ 7-8 गर्दुरी छ अलि माथिर बाघतिर गर्दुरी छ यस्तो पहाडको गाउँ
0: अनि सुन्नु न त्यहाँ यस्तो आफूले थोरै जग्गा दिनु अनिखेर चाहिँ एउटा सानो मन्दिर बनाउन सबैले पैसा उठाउनु 5-5 हजार 10-10 हजार अनिखेर त्यहाँ एउटा गुरुबारलाई ल्याएर राखिदिनु उहाँहरूलाई चाहिँ तपाईँहरूको घरमा श्राद्ध गर्ने आहुति गर्ने पूजा लाउने ग्रहशान्ति गर्ने राम्रो ब्राह्मण ल्याएर चाहिँ सबैकोमा गरे ब्राह्मण बसिहाल्नुहुन्छ नि
1: गुरुलाई त्यो खर्च पानी तलब दिनुपर्छ होला त गुरु
0: कहाँ पर्छ अनि ब्राह्मणले मन्दिरमा बस्दा तलब लिन्छन् त्यो त सिकस्व लागिहाल्छ नि ब्राह्मणले त्यहाँ बस्ने हो सेवा गर्ने हो त हजुरको घरमा गएर चाहिँ पूजा पाठ गर्दाखेरि तपाईँलाई दिएको दक्षिणाले गोजीमा राख्ने हो नि
1: हजुर गुरु
0: मन्दिरमा बसेको ब्राह्मणलाई तलब भन्नुभयो भने त फेरि त्यसलाई त सिकस्व लाग्छ भन्छ शास्त्रले
1: त्यही त गुरु अब यहाँ मन्दिरमा बसिराख्नु पर्ने खाना बस्नु सबै अब त्यो पूजापाठ गरेर पुग्छ कि पुग्दैन गुरुलाई त्यो समस्या
0: सुन्नु न ल पुगेन भने पनि त्यो गाउँभरिकाले महिनाको एक एक सय दिए गुरुबालाई टन्न पुगेको नि कति कति घर हुनुहुन्छ अरे
1: हामी यहाँ 7-8 घर 12-13-20 घर उता 60 घर लगभग लगभग 90 घर दुरी छ
0: ल मानव 100 घर दुरी होइन 100 घर दुरी 100 दिन तपाईँलाई के गाह्रो भयो त नि तपाईँको गाउँमा ब्राह्मण आउँछन् सबै मिलेर 100 रुपियाँ दिन महिनाको दियो भने गुरुबालाई 10,000 भएन जो पनि आएर बस्छ नि त्यो त तपाईँको गाउँमा तपाईँले तयारी गर्नु पर्यो ल तपाईँले मलाई आज दिउँसो सम्पर्क गरौँ यसको बारेमा छलफल गरौँ ल अहिले तपाईँ कसको बारेमा हेर्नु तर मलाई एकदम खल्लो लाग्यो आज है तपाईँले त्यसो भन्दै गर्दा आज यस्तो यज्ञ पवित्रलाई अभिमन्त्रित गर तपाईँको गाउँमा ब्राह्मण हुनुहुन्न भने त मन खल्लो भएन महिनाको 100 रुपियाँ पनि पैसा दिन नसक्ने मान्छे नेपालमा कोही पनि छैन छ त भन्नु त तपाईँ
1: 200-300
0: होइन यस्तो सक्नेले धेरै दिए भयो नसक्ने मान्छेले कम्तीमा पनि 100 रुपियाँ त दिन सके नि त कम्तीमा आफ्नो गाउँमा मन्दिर बन्यो कहिले जन्माष्टमी आउँछ कहिले शिवरात्रि आउँछ कहिले रामनवमी आउँछ कहिले यस्तै जनैपूर्णिमा आउँछ कहिले अब अलि पछि चाहिँ तपाईँको खुसी औँसी आउँछ त्यहीँ भएका ब्राह्मणले चाहिँ मजाले चाहिँ बिहान उठेर खुस भएको ठाउँमा गएर खुस काटेर ल्याउने अनि मन्दिरमा बस्ने सबैजना मन्दिरमा आएर ब्राह्मण गुरुलाई टिको लगाएर चाहिँ एक एकवटा मुठा कुश लिएर जाने कति राम्रो संस्कार हुन्छ भन्नु त
1: पोहोर साल दुईजना दुई छोराको बत्ती मण्डा गर्न र सत्यनारायणको पूजा लगाउन तल बौनिया भन्ने बजारबाट यहाँ लगभग 8 घण्टा लाग्ने बाटो 8 गाडी थियो त्यो गुरुलाई ल्याएर गराए गुरु दिदी
0: ओहो लु एकदम विकट कहाँ आयो यो डोटीको डोटी जिल्ला हो यो
1: नै म चाहिँ कैलाली हो डोटीको बडी केदारबाट कार्यक्रम सुन्छु गुरु
0: अनि कैलाली ठाउँ पनि यस्तो विकट छ भनेको क्या
1: मोहनयाल र यो चुरे गाउँपालिका लास्टर विकट पनि गुरु एकदम यो बजान दाजुरा जस्तो विकट छ
0: ए त्यहाँ आउने अहिले बाढी पहिरो आउने बित्तिकै गाडीहरू पनि आउँदैन होला
1: नयाँ गुरु अब असार लाग्यो कि गाडी घोडा बन्द भयो कार्तिक बन्द यता सुधारो हुँदैन
0: ए ल यो नेपाल सरकार पनि सुनिदिए राम्रो हुन्थ्यो बाटो त्यहाँ एउटा यसो कम्तीमा एउटा मूल बाटो भए पनि त राम्रो बाटो बनाए त राम्रो हुन्थ्यो नि है दिउँसो हामीसँग सम्पर्क गर्नु होला त्यसलाई के गर्न सकिन्छ हाम्रो तर्फबाट त्यहाँ अरू हामीसँग त केही उपाय छैन कम्तीमा ब्राह्मणलाई त्यहाँ लगेर राखेर सानो मन्दिर बनाएर शालिग्राम लगेर राखेर शिवलिङ्ग लगेर राखेर त्यहाँ एकदम धाम बनाउन सकिन्छ यसको लागि सम्पर्कमा रहौँ अहिले कसको बारेमा हेर्नुहुन्छ
1: अहिले छोराको बारे यहाँ गुरु त्यो तपाईँलाई यही नम्बरमा कन्ट्याक्ट गरौँ गुरु दिउँसो
0: हजुर यही नम्बरमा कन्ट्याक्ट गरौँ सल्लाह गरौँ है
1: हजुर हुन्छ गुरु अहिले छोराको बारेमा
0: भन्दैन त
1: 2064 साल श्रावण 22 गते मंगलबार बिहान 9-10 बजे त्यो ठ्याक्कै मिनेट थाहा भएन गुरु
0: ल अब त्यसो भने तपाईँले यो सबै कुराको लागि दिउँसै सम्पर्क गर्नु पर्यो अहिले छुट्टिन्छु राधे राधे हामीसँग हुनुहुन्थ्यो कैलाली जिल्लाबाट चुरे गाउँपालिका भन्नुभएको छ असाध्य दुःखद खबर सुन्न पाइयो आज जनपूर्णिमाको दिन हामी सबैले मिलेर त्यस्ता ठाउँमा मैले अहिले पनि भनिहालेँ धेरै कुराको उपायहरू गर्न सकिन्छ कम्तीमा 100 घरधुरी भएको गाउँमा म यति चाहिँ पक्का जिम्मेवार लिन्छु तपाईँले त्यो ठाउँमा एउटा सानो जग्गा दिएर

0: त्यहाँ सबैजना कम्तीमा हामी एउटा मिटिङ गराउँछौ, त्यो मिटिङमा कम्तीमा 100 घरधुरी भएको मान्छेमा 80 मान्छे उपस्थित भएर हस्ताक्षर गरौं। त्यहाँ चाहिँ हामी 100 घरधुरीमा 80 मात्रै पनि सनातन धर्म मानिदिने मान्छे भएछन् भने पनि एउटा ब्राह्मण पक्का पाइयो पाइयो। म लडौ त राखिदिन्छु एउटा पण्डित, ल तपाईँको सबै कुराहरू गर्ने पण्डित ल राखिदिन्छु, तर तपाईँहरूले एउटा एक दुई कठ्ठाको जग्गा तपाईँहरू त यसै पनि विकट छ होइन, तपाईँहरू सबैजना मिलेर एक दुई कठ्ठा एउटा कुनै संस्थाको नाममा जग्गा दान गर्नु पर्यो। त्यहाँ संस्था राखिसकेपछि फेरि के हुन्छ नि, कसैको व्यक्तिगत रूपमा गएर बस्ने बित्तिकै अलिकति राम्रो हुँदैन है। एकदम यस्तो विकटहरू ठाउँ कति छन्, कृपया मलाई हाम्रो गाउँमा पनि अब यस्तो हुन्छ कि अब आधी घण्टाको फरक छ भने त त्यहाँ आफू पनि जानु पर्यो, तर धेरै फरक छ भने त तपाईँहरूले पनि ध्यान दिनु पर्यो। अब मैले धेरै कुराहरू बोलिनँ, कार्यक्रमका हामी मध्य भागमा छौँ, एकैछिन कार्यक्रममा लिन्छु छोटो विश्राम, विश्रामपछि म तपाईँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष दर्पण सँगै हुनुहुन्छ, हामी सँगै रहनुको लागि अनुरोध गर्छु, एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न धेरैभन्दा धेरै कुराहरूको हामी जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै जानकारीहरू हामी दिने प्रयासमा छौं। हामी यतिखेर तपाईँ र हाम्रो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। आज विशेष गरी तपाईँको गाउँमा जनै पूर्णिमा कहाँनिर गएर जनै अभिमन्त्रित गर्नुभयो अथवा तपाईँको गाउँमा कस्ता कस्ता कर्महरू भइरहेका छन् भन्ने कुरामा हामी तपाईँहरूसँग रहने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे श्याम हजुर।
1: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? वैतडीबाट। नाम के भन्नुभयो? अलिकति आवाज सानो, अलिक प्रष्ट बोलिदिनु न अतिकन। राजमती के त?
1: बोहरा।
0: राजमतीजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? लिपुलेखबाट। अनि तपाईँको गाउँ कहाँनिर पर्यो त? वैतडी जिल्लाको। अनि तपाईँकोतिर आज जनाई अभिमन्त्रित गर्ने ब्राह्मणहरूले मन्दिरमा घरमा कहाँ गर्नुभएको छ थाहा छ? होइन, घर घरमा आउनुहुन्छ पक्का हो? जे होस् ब्राह्मण पाइन्छ नि त्यहाँ, होइन? अनि सबैजना एक ठाउँमै कुनै मन्दिरमा भेला भएर सबैको जनाईहरू त्यहाँ अभिमन्त्रित गर्नुहुन्छ कि के छ? थाहा पाउनु भएको छ कि छैन? ठिक छ, खुसीको कुरा सुन्नुभयो। अघि मलाई दुःख लागेको थियो उता कैलालीबाट। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते सम्झिनु त?
1: 2078 साल मङ्सिर महिनाको 19 गतेको राति, आइतबारको राति, सोमबार बिहान 12:40
0: बिहान कि बेलुका?
1: राति।
0: कुन जिल्लामा भयो जन्म?
1: कञ्चनपुर।
0: कञ्चनपुर जिल्लामा?
1: हजुर।
0: ए, अब यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने नि, यो रातिको भनेपछि 19 गते राति, भोलिपल्ट 20 गते हुने बेला हो?
1: हजुर, सोमबार हुने बेला बिहान हो।
0: सोमबार हुने बेला है। अनिखेर चाहिँ यहाँबाट हेर्दाखेरि तपाईँको के देखियो भने राशिको नाम चाहिँ भानु भक्त नाम आउँछ, छोरा हो? भीम भरत भरत चाहिँ आउँछ, भीम भरत आउँदैन, धनु राशि हुन्छ, द्वितीयको दिनमा जन्म भएको छ है। यहाँबाट हेर्दाखेरि चाहिँ राज्यको युक्त ग्रहहरू परेका छन्। सूर्य राम्रो छ, बृहस्पति केन्द्रवर्ती छन्, उन्नति प्रगति राम्रो छ, नराम्रो पक्षहरू छैन, होइन? यतिखेर ग्रहमा अलिकति अस्वस्थ ग्रहहरू चलिरहेका छन्, कहिलेकाहीँ चोटपटकहरू लाग्न सक्छ, त्यस्तो अरू आत दिनु पर्दैन। 6 वर्षसम्म अलिकति ग्रहहरूमा त्यस्तै खालको ग्रहहरू परिरहेका छन्। शान्तिहरू गरेर पूजा पाठहरू गर्ने कामहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ? वास्तुको लागि ठिक छ, सूर्य ग्रहण योगको शान्ति, अलिक सामान्य उल्का ग्रहको शान्तिहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। आमा बुवासँगको सम्बन्ध ठिकै छ, राम्रो छ, त्यस्तो नराम्रो छैन है। शुभ अङ्ग एक अङ्ग राम्रो हुन्छ, सबैभन्दा रातो रङ सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौ। हामी आफ्नो र आफन्तहरूको बारेमा तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ? कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
2: हजुर बजाङबाट गुरु म खलास नेपालीका छु, म सामाजिक।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो साइपाल।
0: अनि तपाईँको गाउँ ठ्याक्कै कहाँनिर पर्यो?
2: खलाडा गाउँपालिका यता माथि पर्छ यहाँ।
0: जने लाउने चलन छैन तपाईँकोतिर?
2: छ गुरु, छ।
0: लाउनु भयो कि लाउनु भएन आज? फेर्नु भयो कि फेर्नु भएन? लाउनु भयो कि फेर्नु भयो आज?
2: आज फेरे गुरु।
0: फेर्नु भएको, लाउनु भएको होइन नि?
2: लाउनु भयो होइन, फेर्नु भयो।
0: ए अनि गुरुबा आउनु भयो कि आफै लाउनु भएको?
2: आफैले लगाएको गुरु।
0: अनि कहाँ, अनि कहाँ अभिमन्त्रित गर्नुभयो त जनै?
2: यही घरमै हो गुरु।
0: आफैले कि अरूले पनि आउनु भएको थियो?
2: आफैले लगाउनु, आफैले फेरेको गुरु।
0: होइन फेर त आफैले फेर्नुभयो। अनि त्यसलाई जुन आज जनै पूर्णिमाको दिन जनैको शिखाहरूको पूजा हुन्छ, ब्रह्मा विष्णु महेशको पूजाहरू हुन्छ, होइन गायत्री सावित्री सरस्वतीको पूजाहरू हुन्छ, त्यो कसले गरिदियो त पूजा?
2: पूजा यहाँतिर त्यसको पूजा त गर्नु हुन्न गुरु। अब त्यो जनै फेर्ने भन्यो, अब जनै त्यो निकालेर त्यो जनै अब
0: कहाँबाट ल्याउनु भएको जनै तपाईँले? कहिले ल्याउनु भयो किनेर? आफ्नै आखेर आफ्नै गाउँमा कुनै व्यक्तिले बनाउनु भयो, त्यहाँबाट ल्याउनु भयो। अनि त्यसलाई आज अनि तपाईँको गाउँतिर गुरुबाहरू आउनुहुन्न हातमा यो रक्षा सूत्र बान्नलाई, ताव भन्नुहुन्छ कि डोरो भन्नुहुन्छ? अनि त्यो त अनि त्यहाँ आउने गुरुबाहरूले कतै कुनै मन्दिरमा अथवा गुरुबाको घरमा जने अभिमन्त्रित गर्ने छैन चलन?
2: त्यस्तो छैन गुरु,
0: त्यहाँ होला तपाईँलाई थाहा नभए होला। यसरी अभिमन्त्रित नगरेको जनैलाई त अर्थै भएन नि हजुर।
2: त्यस्तो त हो र गुरु, अब त्यो चलनै छैन गुरु।
0: बर्बाद भयो। तपाईँको घरबाट कति टाढामा हुनुहुन्छ गुरुबाहरू?
2: गुरुबा धेरै टाढा, अब 2-3 घन्टा लाग्छ नि यहाँ।
0: अरे बाप, भनेपछि तपाईँको गाउँमा, तपाईँको गाउँमा कति झन घर दुरी?
2: घर दुरी त थोरै छ, 30-40 छ पर यहाँ।
0: अनि त्यहाँदेखि उता के छ, जङ्गल छ?
2: हजुर जङ्गल छ, त्यहाँ पहाड छ।
0: ओहो बिकट रहेछ है। लौ न हजुर, के गर्ने होला तपाईँको गाउँमा? एउटा सानो एउटा मन्दिर बनाएर एउटा गुरुबार लो गुरुबा यहाँ आएर बस्नु पर्यो भन्नु पर्यो नि त तपाईँले। अरू बेला वास्तै गर्नुहुन्न ब्राह्मणलाई?
2: हजुर गुरुबा त अब आउनुहुन्छ गुरु।
0: वर्षको वर्षको 1,000 रुपियाँ तपाईँले ब्राह्मणलाई खर्च गराउने पैसा छुट्याउनु भयो भने त तपाईँको घरमा गाउँमा ब्राह्मण आएर बसिहाल्नुहुन्छ नि। बस्नुहुन्न?
2: बस्नुहुन्छ गुरु।
0: अनि ल ठिक छ, त्यो तपाईँले अभियान चलाउनु पर्यो है। अब अहिले कसको बारेमा हेरौँ?
2: अहिले छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भन्नु त?
2: 2073 साल।
0: 73 साल
2: मङ्सिर महिनाको?
0: हजुर।
2: 29 गते?
0: हजुर।
2: बुधबार?
0: हजुर।
2: दिउँसो 3:05
0: 3:05 दिउँसो। कुन जिल्लामा भयो जन्म छोराको?
2: बजाङ
0: नै। वर्तन गर्नुभयो कि भएन छोराको? गर्ने बेला भयो त, ढिलो भएन। राशिको नाम कमल नाम आउँछ, मिथुन राशि हुन्छ है। लग्न मेष लग्न, असाध्यै रिसालु, पढाइमा असाध्यै धेरै नै कमजोरी, धेरै नै अलिअलि होइन। यसले पढेर गरेर खाँदैन, यसलाई धेरै शान्ति गर्नुपर्छ। हेर्नु विद्यास्थानमा राहु छ, अनि अङ्गारक युग पनि परेको छ, एकदम अहिले फेरि यही राहु भन्ने कुरा चलिरहेको छ। यसलाई एउटा कवचहरू धारण गराइदिनु तुरुन्तै, र अङ्गारक युगको लागि महामृत्युञ्जय जप, राहुको 18,000 पल्ट जप गर्ने, पूजापाठहरू गर्ने बल्ल राम्रो हुन्छ। छैन पढाइ, किन यसो गर्नुभएको हो तपाईँहरू? किन यसरी निच मार्नु भएको? मैले भनिसकेँ पढाइ छैन पनि हुँदैन पनि। तपाईँले अब यस्तै तालमा ग्रह शान्ति गर्नु भएन, कवचहरू लाउनु भएन, यसो अलिकति घरमा धर्म कर्म गर्नु भएन भने काम छैन। यो राहुको शान्ति, अङ्गारको शान्ति गर्ने, घाँटीमा लाउने कवचहरू हुन्छ, कवचहरू धारण गर्ने है। ल अहिले छुट्यौ? राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग भूत भविष्य र वर्तमान समितिको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर,
3: यो कल अहिले रेकर्ड भयो।
1: राधे राधे गुरु, फेरि पनि म अभिषा कार्की।
0: अभिषा कार्की संखोसाबाट।
1: हजुर
0: गुरुबा आइपुग्नु भयो त? अहिले
1: आइपुग्नु भएकै छैन
0: गुरुबालाई फोन गर्नु भएको छ त?
1: गरेकै छैन, गुरुबा अब घुम्दै घुम्दै आइपुग्नुहुन्छ होला ढिलो ढिलै।
0: ए ल, अहिले कसको बारेमा हेर्नु फेरि?
1: अहिले चाहिँ मेरो छोराको बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2071 साल भदौ महिनाको 20 गते शुक्रबारको बेलुका 4:45
0: 4:45 कुन जिल्लामा भयो जन्म छोराको?
1: शङ्खसभामै हो गुरु।
0: शङ्खसभामा यो छोराको नाम भेश कुमार हो?
1: भुवन छ गुरु।
0: भुवन नाम त बिग्रियो त, भेव हो जाजी उत्तर छाडा आउँछ नक्षत्रै पर फरक पर्यो। कसले राखेको नाम हो? चिना बनिसकेको छ?
1: चिना पनि बनाइदिनु भएको छ गुरुले, यहीँ हाम्रै गाउँको गुरुले बनाउनु भयो
0: है। नाम बिग्रिएछ, भेश कुमार नाम आउँछ। लग्नमा मकर लग्न, मकर लग्नको मालिक शनि उच्च भएर कर्मस्थानमा, बाबाको असाध्यै प्यारो छोरो रहेछ है। आमासँग चाहिँ झगडा गरेका गरे गरेका गरेका छन्, बाबासँग चाहिँ डराउने पनि बाबालाई माया पनि गर्ने। 12 वर्षको उमेरमा अहिले जस्तो अशुभ ग्रहहरू छैन, राम्रै छन्। अब 15 वर्ष पछाडि राहु भन्ने ग्रहले पढाइहरू बिग्रिन सक्छ। आजको दिनसम्म पढाइ राम्रै छन्, भाग्यमानी छन्। शनि उच्च छ, सूर्य सुग्री छ, बृहस्पति केन्द्रमा ग्रह उच्च छ, मंगल सुग्री छ, एकदम राम्रो ग्रह छ है। बुध पनि उच्च छ, राम्रो ग्रह छन्, भाग्यमानी छन्। तर 15 वर्षदेखि उता राहुले बिगार्न सक्छ। बेला बेलामा यसो गुरुवारलाई हेराएर शान्तिहरू गर्ने प्रक्रियामा जाँदै गर्नुहोला। आजको दिन केही गर्नु पर्दैन, असाध्य राम्रो दिन छ। तर चिना कोर्नु भएको छ भने चाहिँ चिना अशुद्ध छ, त्यो तपाईँले त्यहाँ भएको चिनाको आधारमा ग्रह शान्ति गर्नुभयो भने तपाईँलाई फल मिल्दैन। यो तपाईँले भन्नुभएको समय अनुसार भेश कुमार नाम आउँछ है त।
1: यसको पढाइ कस्तो हुन्छ होला गुरु?
0: अब पढाइको लागि त मैले भने त सबै कुरा राम्रो छ, तर तपाईँले अबको लागि चाहिँ ख्याल गर्नुपर्ने दिन आउनु आइसकेका छ। शान्तिहरू गर्दा, पूजापाठ गर्दा यसो कहिलेकाहीँ तपाईँले चाहिँ यो राहु भन्ने कुरा लाग्न आँटेको छ, राहुको शान्ति गराइदिनु। अरू केही गर्नु पर्दैन, त्यस्तो पढाएर भोलि ठुलो मान्छे बन्ने खालको योग छ है।
1: हजुर, अनि यसको दाजुभाइसँगको सम्बन्ध?
0: दाजुभाइसँगको सम्बन्ध अलिकति कुरा मिल्दैन।
1: हजुर,
0: अरू केही छ?
1: हजुर,
0: राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा एकैदिनमा दुईचोटि फोन लागिरहेको छ। अब तपाईँ भन्नुहुन्छ फोन लाग्दैन, तपाईँले फोन प्रयास गर्नु भएकै छैन, अनि कसरी लाग्छ त नि है? फोन प्रयास तपाईँले गर्नुहोला, हामी तपाईँसँग जोडिन्छौँ र हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु, राधे राधे।
4: हजुर, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता
4: हजुर, म पैथडी जिल्लाको चोडकेदार गाउँपालिका वार्ड नम्बर 1 जिम्बाट।
0: को बोल्नु भयो? तपाईँको नाम के हो?
4: मेरो नाम गोवर्धन लाल औजी हो हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले देखेर?
4: लिपुलेख।
0: अनि अनि तपाईँको आज जनाइ लाउने घरमा हातमा रक्षा सूत्रहरू बाँध्ने परम्परा छ कि छैन?
4: हजुर, त्यो परम्परा त छ। अब त्यो नै हामी चलित भन्छन् हजुर, त्यहाँ कमुनहरू त त्यो आउँदैन।
0: ए दलित भन्छन् अनि हेपेर आउँदैनन् है?
4: आउँदैन।
0: अनि हजुरहरू चाहिँ आज हातमा रक्षा सूत्र बाँध्नुहुन्न?
4: हुन्छ सर। यो
0: को आउँछ तपाईँको बाँध्न चाहिँ?
4: बहिनीले बाँध्छन्।
0: बहिनीले? अनि हजुरहरू चाहिँ तावा बान्नलाई अब यसो गुरुबार बोलाएर बान्न लगाए हुन्थ्यो नि त? कुनै त्यहाँ तपाईँ गाउँमा मन्दिर छैन?
4: मन्दिर त छ।
0: अनि मन्दिरमा गए पनि गुरुबारले बाँधिदिनुहुन्न?
4: बाँधिदिनुहुन्न।
0: त्यसो नगरे भए हुन्थ्यो है?
4: हुन्थ्यो हजुर।
0: एकचोटि गएर फेरि भन्नु पर्यो, हामीलाई पनि हातमा तावा बाँधिदिनु न गुरुबा भन्नु पर्यो है। आज के भन्नुहुँदो रहेछ? ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भन्नु त
4: 2063 साल असार महिनाको 22 गते बिहिबार 10:01 बिहान
0: 10:01 बिहान कुन जिल्लामा भयो जन्म चाहिँ
4: बैतडी
0: जिल्ला तपाईँको छोरा है
4: हजुर
0: तारा नाथ नाम आउँछ तुला राशि हुन्छ दशमी भन्ने तिथिमा जन्म भएको रहेछ बाह्रौं माङ्गलिक छ रिस असाध्य कडा छ राज्य परेको छ यो मान्छेलाई त आर्मी पुलिसतिर जागिर खान फ्याट्टै काम बन्थ्यो जानु भएको छैन तपाईँ जानुहुन्न के गर्ने बेलामा ग्रह शान्ति गराउनुहुन्न मंगलबारको व्रत बस्न लाउने अहिले शनि चल्या रहेछ 17 वर्षदेखि शनि चल्या छ अहिले तपाईँको छोराको चिना हेर्दा ठ्याक्कै 20-21 वर्षको हुनुभएको छ अब यो बेला शनिको शान्ति गराउनु झुटो आरोप नआओस् भन्नको लागि र बाह्रौं माङ्गलिक परेको छ शान्तिहरू गराउनु पूजापाठ गराउनु है त अरू केही छ कि छुट्यौं
4: शान्ति गर्नलाई
0: गुरुबारलाई गर भन्ने अथवा त्यहाँ गुरुबारले गर्नु भएन भने हामीलाई दिउँसो फोन गर्नु होला अझ धेरै सल्लाह गरौँला अहिले छुट्टिन्छ राधे राधे
4: राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको आजको लागि अन्तिम भागमा आइसकेका छौँ सुनिहाल्नु भएको छ हामीले धेरैसँग कुराकानी गरेनौ आज अलिक लामलामा कुराहरू गऱ्यौं तपाईँको गाउँठाउँको अवस्थाहरू बुझ्यौं असाध्यै कहाली लाग्दो कहानी चाहिँ मलाई कैलालीको लाग्यो अब त्यहाँ आज कैलालीमा पनि को छ अब उता बैतडीतिर गुरुबार हुँदाहुँदै पनि नगर्ने चलन त आफ्नो ठाउँमा रह्यो होइन तर आजको जनाई अभिमन्त्रित नगरिकन लगाउन हुँदैन आजको जनाईमा अभिमन्त्रित गर्यो भने सबै भएका पापहरू आज गङ्गा स्नान गर्यो आज चाहिँ श्रावणी स्नान गर्यो भने आजसम्म गरेका सबै पापहरू नष्ट हुने शास्त्रीय वचन रहेको छ तपाईँकोतिर पनि गाउँमा कुनै कामहरू गर्नको लागि ब्राह्मण आवश्यक परेको छ अथवा धेरै गाउँमा धेरै घरदुरी हुनुहुन्छ तपाईँको गाउँमा ब्राह्मणै हुनुहुन्न भने तपाईँको सहयोगमा हामीले व्यवस्थापन गरेर तपाईँको घरमा अथवा गाउँमा गुरुवारहरूको व्यवस्था गर्ने हामीले आद गर्न सक्छौ कि भनेर हामी लागिरहेका छौं तपाईँसँग सल्लाह गर्दैछौ आजको लागि यिनै जानकारीहरू सहित तपाईँलाई एउटा कुरो भनिहाल्छु तपाईँको गाउँमा पनि त्यस्तै छ मठ मन्दिर बनाउनु छ भने सम्पर्क गर्नुहोला तर धेरै घरदुरी हुनुपर्छ बनाउने तपाईँले हो हामीले आइडिया दिने मात्रै हो यही जानकारी सहित आजको लागि
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
7: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
7: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
6: प्रोप्राइटर लक्ष्मी काफ्ले
7: सम्पर्क 98433-47262
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-646
8: सरप्राइज जेनी यो गहना कस्तो छ
9: छ्या यस्तो पनि गहना लाउँछन्
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
8: नरिसाऊ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
9: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
8: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
9: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
8: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059804
11: जनक पौडेली 9852558344 र 029562048
8: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
12: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो उफ कुन जन्मको पाप थियो कुनै
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो
14: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
15: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
14: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
15: हाम्रा सेवाहरू
14: दाँत नदुखाई खोल्ने
15: दाँत भर्ने दाँतको आकृति गर्ने
14: दाँतको एक्सप्रेस सुविधा
15: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने
14: झिक्न नपर्ने फिक्स दाँत राख्ने
15: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
14: ध्यान दिनै पर्ने कुरा
15: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
14: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029562320 र 9842505041
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
16: Yes, Kantipur Diary ka saathma.
17: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

डायरीमा स्वागत छ, म पूजनी श्रेष्ठ समाचार अब विस्तारमा। भोटेको सीमा भीषण बाढ़ी निम्तिएको लाङटाङ लिरुङ क्षेत्रमा फेरि बाढ़ी आउन सक्ने उच्च जोखिम देखिएको छ। विज्ञहरूका अनुसार हिमनदीको मुहानमा पहिरो खसेर बनेका खाल्डामा ठूलो परिमाणमा पानी जम्मा भएको छ। करिब 20 लाख घनमिटर पानी जम्मा भइसकेको र 33 लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरिएको छ। पोखरी फुटेर बाढ़ी आए नेपाल र चीन दुवै तर्फ क्षति हुन सक्ने भन्दै दुवै देशका विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। सम्भावित जोखिम न्यूनीकरणका उपायबारे नेपाली र चिनिया विज्ञबीच छलफल भइरहेको छ। मन्त्री परिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छिन्। काठमाडौँ महानगरपालिकाले भोटेकोसी बाढ़ीबाट प्रभावितको उद्धार उपचार र राहतका लागि आवश्यक सहयोग गर्ने भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले त्रिवी शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यसँग भेट गरी तत्काल आवश्यक प्रक्रिया अघि बढ़ाउने बताएकी हुन्। अस्पतालमा घाइतेको उपचार औषधि तथा आवश्यक सामग्रीको अवस्थाबारे जानकारी लिँदै उनले विपदको समयमा महानगर पीड़ितको साथमा रहेको बताएकी हुन्। यसैबीच रसुवाको कोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार उपचार र राहतका लागि इलामका दुई स्थानीय तहले 35 लाख रूपियाँ सहयोग गर्ने भएका छन्। चुलाचुली गाउँपालिकाले 25 लाख र माई नगरपालिकाले 10 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। चुलाचुलीले जनप्रतिनिधि तथा शिक्षक कर्मचारीबाट रकम संकलन गर्नेछ भने माई नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाबाट रकम संकलन गरी विपद व्यवस्थापन कोषबाट थप गरेर 10 लाख पुर्याउने जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोसी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा गठित समितिले बाढ़ीमा बेपत्ता सवारी साधन यातायात व्यवसायी तथा मजदूरको अवस्था खोजी गर्नेछ। यस्तै बाढ़ी प्रभावित यात्रुको अवस्था र क्षतिको विवरण समेत समितिले संकलन गर्ने महासंघले जनाएको छ। वैदिक सनातन धर्मावलम्बीले आज जनै पूर्णिमा पर्व मनाउँदैछन्। पूर्णिमाका दिन बिहानै नदी ताल तथा पोखरीमा स्नान गरी गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने प्रचलन छ। स्नानपछि ऋषिहरूलाई तर्पण तथा पूजा गरी विधिपूर्वक मन्त्रिएको जनै फेर्ने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ। जनै र रक्षा सूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। जनै पूर्णिमाका अवसरमा काठमाडौँ उपत्यका पशुपतिनाथ बसन्तपुर स्थित अशोक विनायक लगायत देशभरका मठ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। आजकै दिन 11 थरीका गेडागुडी मिसाएर बनाइएको क्वाटी खाने चलन पनि छ। तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर जनै पूर्णिमा मनाउने परम्परा छ।

0: Ale oryginał kuzyni.
1: Coming up next.
2: The Good Morning Show.
3: अब बाँकी प्रसंग सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। स्थगित परीक्षाको नयाँ तालिका उपयुक्त समयमा सार्वजनिक गर्न तथा अत्यावश्यक बाहेकका भेला गोष्ठी र सामूहिक कार्यक्रम पनि स्थगित गर्न विश्वविद्यालयहरूलाई भनिएको छ। लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर कर्ति मगरले गैराती मध्य 12 बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम प्रदेशसभाको 8 अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताएका छन्। प्रदेशसभाको 8 अधिवेशन गत वैशाख 17 गतेदेखि शुरू भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढ़ीबाट प्रभावित नेपालीलाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेपालमा बाढ़ीले पुर्याएको क्षति असाधारण रहेको बताएका हुन्। उनले अमेरिकी प्रशासन नेपालका नेतृत्वसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग पठाइरहेको जानकारी दिएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा करिब 50 देखि 60 जना अमेरिकी नागरिक प्रभावित भएको हुन सक्ने पनि ट्रम्पले बताएका छन्। यसैबीच चीनले नेपालको आवश्यकता अनुसार आपतकालीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बाढ़ीका कारण उत्पन्न विपदमा दुवै पक्षले खोजी र उद्धारका लागि निकट संचार र समन्वय गरिरहेको बताएका छन्। चीनिया सरकारी टेलिभिजन सीसीटीभीसँगको कुराकानीमा जियानले बाढ़ी पहिरोले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति पुर्याएको र धेरै मानिसहरू बेपत्ता भएको उल्लेख गरेका छन्। चीनिया पक्षका तर्फबाट उनले नेपाल सरकार र विपदबाट प्रभावित सबैमा हार्दिक सहानुभूति प्रकट गरेका छन्। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन, धादिङ, तनहु, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सफेला परिरहेका छन् भने सरकारले खोज तथा उद्धारको काम जारी राखेको छ। यस्तै देशी विदेशी संघ संस्थाले पनि सहयोगको घोषणा गरेका छन्। यसैबीच बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नेपालमा आएको विनाशकारी बाढ़ीप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि बंगलादेश सरकारले सहयोग गर्नुपर्ने बताएकी छन्। उनले आवश्यक परे बंगलादेशले सैदपुर विमानस्थलबाट मानवीय सहायता तथा राहत सामग्री व्यवस्थापन केन्द्रका रूपमा प्रयोग गर्न दिनुपर्ने बताएकी छन्। उनले रसुवाको टिमुरे, स्याफ्रोवेसी र रसुवागढ़ी लगायत क्षेत्रमा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै मृतकका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेकी छन्। यस्तै संयुक्त अरब इमिरेट्स यूएईले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूलाई सहयोग गर्न 1 करोड़ अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उसले आपतकालीन मानवीय सहायता कार्यक्रम अन्तर्गत यूएई एड एजेन्सी मार्फत यो सहायता रकम उपलब्ध गर्ने घोषणा गरेको हो। यो सहायता यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशन

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है वडा अध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्न आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्र विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
10: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
9: सम्पर्क नम्बरहरू 029560400 र 98522761 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ पङ्खुवा सभा
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
12: त्यसको लागि के को चिन्ता हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
12: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
11: प्रोप्राइटर लक्ष्मी काफ्ले
12: सम्पर्क 98433-47262
11: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98-5-20-28-6
13: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
14: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
13: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 9865349444
15: र 0295901155।
17: मोर स्टाइल मोर डिजाइन, टोटल टेलर्स।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
3: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-160-55-553 र 98-423-18-049।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदबारी नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
10: र 9819320075।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: सब जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520607177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068,
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। नेपाल नेत्र ज्योति संघ, तीर्थ रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिङ जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिङ जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295652 97 4 29 22 5 20।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906।
7: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के बजा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860946000
11: र 9919327775।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952061580 र 9942081081। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी 1 सङ्खुवा सभा।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900090 4062।
14: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-6-67 र 98-4-20-22-6-67।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295-61-165, 98-4-21-52-504, 98-4-21-26-987 र 98-5-20-51-906।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: छौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा। सम्पर्क 98520 60 177।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौं। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97429225020।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 98433-47262
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-8-1, जनक पौडेली 98-520-58-344 र 0-29-560-248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 029561165, 98421552564, 98421265987 र 98520519906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नखोलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: सीमा बेपत्ता भएका मध्ये 469 जनाको शव भेटियो। पुनः जोखिम बढेको भन्दै चिनिया पक्षद्वारा तत्कालका लागि खोजी कार्य स्थगित। सम्भावित जोखिम अझै टरी नसकेको भन्दै सतर्कता अपनाउन विज्ञहरूको सुझाव। भोटेकोशीमा अर्को बाढ़ी आउन सक्ने खतरा कायमै। भोलिदेखि शुरू हुन लागेको विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित। स्थगित परीक्षाको तालिका पछि सार्वजनिक गरिने। नेपाललाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको राष्ट्रपति ट्रम्पको भनाई। आपतकालीन सहायता उपलब्ध गराउन चीन पनि तयार। र इन्फान्टिनो विरूद्ध आपराधिक कार्यवाहीको तयारी। फिफाका लागि फिफाको लगानी योजना विवादमा।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: It's always fun when you hit the road.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: भोटेकोसीमा बाढ़ीमा बेपत्ता भएकाहरू मध्ये 469 जनाको शव भेटिएको छ। सबैभन्दा धेरै चितवनमा 178 जनाको शव फेला परेको हो। नवलपरासी पूर्वमा 110, गोरखामा 44, नुवाकोटमा 37, धादिङमा 33, तनहुमा 28, नवलपरासी पश्चिममा 27 र रसुवामा 12 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। त्रिशुली तथा नारायणी नदी किनारमा भेटिएका 102 शव पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको छ। नेपालबाट बगेका कतिपय शव भारतमा समेत भेटिएका छन्। भारतको उत्तर प्रदेश स्थित महाराजगंज र कुशीनगर जिल्लामा शव भेटिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन्। भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशको महाराजगंजमा गण्डक नदीबाट 4 र कुशीनगरबाट 3 गरी कुल 7 शव भेटिएको छ। 5 महिला र 2 पुरूषको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका 4348 जनशक्ति परिचालन गरिएको छ। प्रहरीका अनुसार 1545 जना घाइतेको उद्धार गरिएको छ। उनीहरूको नुवाकोटको त्रिशुली अस्पताल र काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसैबीच बाढ़ीको पुनः जोखिम बढ़ेको भन्दै चीनले आफ्नो तर्फबाट भइरहेको उद्धार कार्य स्थगित गरेको छ। पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि चिनिया पक्षले तत्कालका लागि उद्धार कार्य रोकिएको जनाएको छ। उद्धारका लागि घटनास्थलमा पुगिसकेका आपतकालीन टोलीलाई बाढ़ीको खतराका कारण 1 किलोमिटर पछि हट्न निर्देशन दिएको छ।
0: यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावितको उद्धारका लागि नेपाली सेनाका 6 र गैर सैनिक 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। आज बिहान 9 बजेसम्म हवाई साधनबाट 829 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका प्रवक्ता प्रति राजाराम बस्नेतले हवाई साधनबाट उद्धार गरिएका मध्ये नेपाली सेनाका हेलिकप्टरबाट 724 र गैर सैनिक हेलिकप्टरबाट 105 जना रहेको जानकारी दिएका छन्। उद्धार गरिएका मध्ये 101 जना विदेशी नागरिक रहेका छन्। यस्तै भोटेको सीमा बाढ़ीमा परि संयौं सम्पर्क विहीन भएका छन्। सरकारले दिएको जानकारी अनुसार अहिलेसम्म 469 जनाको शव फेला परेको छ। सरकारका सबै संरचनाहरूले सक्रिय रूपमा उद्धार गरिरहेका छन्। सम्पर्क विहीन भएकाहरूका आफन्तहरूले आफ्ना परिवारका सदस्यको बारेमा जानकारी खोजिरहेका छन्। उद्धार गरी अस्पतालमा ल्याइएकाहरू कतै आफ्ना परिवारका सदस्य हुन् कि भनी अस्पतालहरूमा आफन्तको भीड़ लागेको छ। सरकारले उद्धार गरिएकाहरूको नाम थर एउटै ठाउँमा संकलन गरिरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटमा उद्धार गरिएकाहरूको नामावली राखिएको छ। साथै थप उद्धार हुनेहरूको नाम पनि यसै वेबसाइटमा राखिने प्राधिकरणले जनाएको छ।
1: यसैबीच काठमाण्डौ मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत पृथ्वीराज मार्ग अझै खुल्न सकेको छैन। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले पृथ्वीराज मार्गको धादिङको कल्ची गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि अस्थिदेखि सड़क अवरूद्ध छ। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको गजुरीको 2 स्थानमा र गल्ची गाउँपालिका को एक ठाउँमा बाढ़ीले थुपारेको लेदो पन्छाउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ। 3 मिटरसम्म लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउने काम हिजो दिनभर गरिए पनि अझै पूर्ण रूपमा सफा हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आज दिनभरिमा सड़क खुलाउने गरी काम तीव्र गतिमा भइरहेको सड़क विभागको भनाइ छ। काठमाण्डुको नागढुङ्गादेखि मुगलिनसम्मको सड़क खण्ड बाढ़ीको सम्भावित जोखिमका कारण गत भदौ 10 गतेदेखि नै पूर्ण रूपमा बन्द हुँदा उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका ठप्प छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड पनि बाढ़ीका कारण श्रावण 8 गतेदेखि नै पूर्ण रूपमा अवरूद्ध छ। रसुवाका अन्य मुख्य राजमार्गहरू पनि श्रावण 10 गतेदेखि नै बन्द छन्। बाढ़ीका कारण रसुवा जोड़िने करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढ़ीले नेपाल चीन जोड़ने प्रमुख नाका क्षेत्रका 41 पुल पूर्ण रूपमा भत्काएका छन्। नेपाल सरकारले पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सड़क सञ्जालमा जोड्ने गरी द्रुत गतिमा काम अघि बढ़ाइसकेको छ।
0: यसैबीच भोटेको सीमा भीषण बाढ़ी निम्त्याएको लाङटाङ लिरूङ क्षेत्रबाट अर्को बाढ़ी आउन सक्ने उच्च जोखिम देखिएको छ। विज्ञहरूले नेपाल र चीन दुवैतर्फ सतर्क रहनुपर्नेमा जोड़ दिएका छन्। नेपाल तथा चीनका विज्ञहरूबीच सो क्षेत्रमा सम्भावित जोखिम र न्यूनीकरणका उपायबारे गम्भीर छलफल अझै जारी छ। चीनमा रहेका नेपालका विपद विज्ञ वसन्त राज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा खसेर बनेका खाल्टामा ताल बनेको छ। पानी भरिएर विस्फोट भयो भने अर्को बाढ़ी आउने प्रबल सम्भावना रहेको उनको भनाई छ। माथिबाट हिउँको ढिक्का सहितको पहिरो बजारिँदा नदी छेउमै बनेका खाल्टा खुल्टीमा पानी जमेको देखिएको छ। बुधबारको बाढ़ीले कच्चा ड्याम सृजना गरेको छ। पानी भरिएका खण्डमा त्यो फुटेर बाढ़ी आउने जोखिम रहेको अधिकारीको भनाइ छ। गत बुधबार लेदो सहितको बाढ़ी लेहेन्दे खोला हुँदै नेपालको भोटेको सीमा मिसिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोत विज्ञ राजेन्द्र शर्माले पनि त्यो क्षेत्रमा पोखरीमा पानी जमेको पुष्टि गरेका छन्। प्राधिकरणको उच्चस्तरीय टोली र चिनिया पक्षबीच सो विषयमा छलफल भएको छ। नेपाल र चीन दुवैतर्फ भविष्यमा सम्भावित क्षति हुन नदिन सतर्कता अपनाउनु पर्नेमा दुई देशका विज्ञले जोड़ दिएका छन्। चिनिया पक्षले दिएको जानकारी सुनाउँदै शर्माले भने चट्टानसहित हिउँको ढिक्का खसेको स्थानमा हिजो दिउँसोसम्ममा 20 लाख घनमिटर पानी जम्मा भइसकेको छ। उनका अनुसार माथिबाट थप 30 लाख घनमिटर पानी खसेर जम्मा हुने सम्भावना उच्च छ। पानी जमेको खण्डमा पोखरी फुटेर अर्को बाढ़ी निम्तन सक्ने उच्च सम्भावना देखिएको शर्माको भनाइ छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी पीड़ितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार खोज तथा राहत कार्यमा सहयोग पुर्याउन राष्ट्रपति पौडेलले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार राष्ट्रपति पौडेलले बाढ़ीबाट ठूलो जनधनको क्षति भएकामा विपद प्रभावित नागरिकको उद्धार खोज तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक कोषमा दिने निर्णय गरेका हुन्।
0: सरकारले तत्कालका लागि विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन्। मन्त्रीको निर्देशन अनुसार भोलिदेखि सञ्चालन हुन लागेका सबै परीक्षा अर्को सूचना नआएसम्म स्थगित भएका छन्। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयहरूलाई भनिएको छ। मन्त्री पोखरेलले अत्यावश्यक बाहेकका भेला गोष्ठी सेमिनार सभा तथा अन्य सामूहिक कार्यक्रम समेत स्थगित गर्न विश्वविद्यालयहरूलाई अनुरोध गरेका छन्। विपदबाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्था मार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
1: वैदिक सनातन धर्मावलम्बीले आज जनै पूर्णिमा पर्व मनाउँदैछन्। पूर्णिमाका दिन बिहानै नदी ताल तथा पोखरीमा स्नान गरी गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने प्रचलन छ। स्नानपछि ऋषिहरूलाई तर्पण पूजा गरी विधिपूर्वक मन्त्रिएको जनै फेर्ने भएकाले आजको दिनलाई रीति तर्पणी पनि भनिन्छ। जनै र रक्षा सूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। जनै पूर्णिमाका अवसरमा काठमाडौँ उपत्यकाका पशुपतिनाथ वसन्तपुर स्थित अशोक विनायक लगायतका देशभरका मठ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। आजकै दिन 11 थरीका गेडागुड़ी मिसाएर बनाइएको क्वाटी खाने चलन पनि छ। तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर जनै पूर्णिमा मनाउने परम्परा छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: निसन्तान दम्पतिहरूका लागि खुसीको खबर, भारतको सबैभन्दा ठूलो आईबीएफ चेन इन्दिरा आईबीएफ अब तपाईँ हाम्रो शहर काठमाडौँमा। निसन्तानता र टेस्ट ट्युब बेबी सम्बन्धी निशुल्क परामर्शको लागि हाम्रो चिफ आईबीएफ स्पेसलिस्टसँग परामर्श लिनुहोस्। इन्दिरा आईबीएफ पानी पोखरी काठमाडौँ, फोन 59 71 269।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढ़ीका कारण पीड़ामा रहेका नेपाललाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। ट्रम्पले आफ्नो प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपदमा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन्। व्हाइट हाउसमा आयोजित कार्यक्रमपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले नेपालमा बाढ़ीले निम्त्याएको क्षतिलाई असाधारण भन्दै शक्तिशाली हिलो र पानीको भेलले बलिया तथा पक्की भवन समेत टुथपिक जस्तै बगेको टिप्पणी गरे। उनले नेपाललाई सहयोग पठाइरहेको जानकारी दिँदै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको अमेरिकी समाचार संस्था एनबीसी न्यूजले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा करिब 50-60 जना अमेरिकी नागरिक प्रभावित भएको हुन सक्ने अनुमान गर्दै ट्रम्पले प्रभावित अमेरिकी नागरिकको पूर्ण विवरण भने अझै प्राप्त नभएको बताए।
1: अब खेल प्रसंग। युरोपेली फुटबल महासंघ यूईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरूद्ध स्विजरल्याण्डमा अपराधको जुरी गर्ने तयारी गरेको छ। यसका लागि अमेरिकाको फ्लोरिडा स्थित फिफाका संस्थाबाट आवश्यक कागजात र बयान लिन अदालतसँग अनुमति मागिएको छ। यूईएफएले इन्फान्टिनोले फिफाको व्यावसायिक अधिकारलाई नयाँ कम्पनीमा हस्तान्तरण गर्ने योजना गोप्य रूपमा अघि बढ़ाएको आरोप लगाएको छ। फिफाको फिफा फरवार्ड इन्टरप्राइज नामक कम्पनीमा विश्वकप र क्लब विश्वकपसँग जोड़िएका व्यावसायिक अधिकार राख्ने योजना थियो, तर विश्व फुटबलमा चर्को विरोध भएपछि फिफाले जुलाई 31 योजना फिर्ता लिएको थियो। यूईएफएले सो योजनामा लगानीकर्ताले करिब 4.20 अर्ब डलर लगानी गरेर कम्पनीको स्थायी वित्तीय हिस्सा लिन खोजेको दावी गरेको छ। यूईएफएले योजनाको मूल्यांकन पनि उचित नभएको आरोप लगाएको छ। योजना फिर्ता भएपछि यूईएफएले फिफा प्रतियोगिता बहिष्कार गर्ने चेतावनी भने तत्कालका लागि स्थगित गरेको छ, तर फिफाको निर्णय

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, शङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, शङ्खुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
19: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
19: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
19: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
19: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
19: सम्पर्क नम्बर 9860946400
7: र 9919327775।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
19: सम्पर्क 9843347262,
9: 9010555580
19: र वाट्सएप नम्बर 9852286646।
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
5: झिप्न नमिल्ने पिच दाँत लगाइने,
9: झिप्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
20: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

टाउकोमा लागेको गहिरो चोटका कारण उहाँले आफ्नो दुईटै आँखाको ज्योति गुमाइसक्नु भएको छ। अब उहाँलाई यो संसार देख्नको लागि या त तपाईँले आफ्नो आँखा दान गर्नुहोस्, नत्र अरू कुनै विकल्प छैन। बहिनी, हजुरको अपरेसन सफल भइसक्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हैन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौं भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 0 61,
7: 0 29 5 70 3 15
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र.
11: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631. खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा.
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर. तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ. खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म. याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ. आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ. फोन नम्बर 0295752 67, मोबाइल 97438640.

ऐसा पनि फेरि अगर भए मेरो प्यारी बुढी मेरी मुहान जुन्किली बिचरा अहिलेसम्म मलाई भात परेकी बसेको होले म बजार कस्तो खतम छु होले तिमीलाई गाड धोएर बाँकेर आएको मलाई पर्खिएर मेरो बुढी बुढी भन्दै ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुच्छो फ्लाइ आफ्टर सी यु बुझ्दैन तँलाई देखेर सातो कुद्छ।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: Surprise! Jenny, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो?
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
4: जनक पौडेली, 98520-58344 र 029560248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल.

0: तुमलिङ टार 0295-75-147।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98-61-55-553 र 98-423-18-049।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शंखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98-433-47-262,
7: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।

0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी 1 सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9856 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन। दिस इज रेडियो संखुवासभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँसारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421-5254, 98421-26987 र 98520-51906।
2: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
7: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-6-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दै भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
23: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
24: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
23: हाम्रो सेवाहरू
24: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-6-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: You are listening to radio for the

0: दोहोऱ्याइछ नि
1: हाम्रो सेवाहरू
0: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल।
6: सम्पर्क नम्बर 9813-55553 र 9843-18-49।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै।

0: लेखिएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएको र तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जम्मा गर्ने, बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 489 जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजीसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, शस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म 3253 जनाको उद्धार भएको छ। यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधान

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98.5/60/177।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97449227220।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295615165, 98421552564, 98421926987 र 98520519906।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 9842501।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
8: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने पिच दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, शंखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 9842226।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 9860946000
8: र 9919327375।
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 9852276131। खानबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, शंखुवा सभा।
12: खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4 मा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0295752067 मोबाइल नम्बर 98655486460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: है बुढी आज रमाइलो गर्नुपर्छ, लाउरीहरू आउनु भएको थियो के भाड ए नानी हो हेर्नु त लाउरीहरू आउनु भएको छ, मजाले नाचेर रमाइलो गरेर पठाउनु पर्छ,
1: देख्यौ नानी भनेर आएको

0: साइले सुन त
1: हेर बाबै ढाडा गरे काम छ लाउरे के लाउरे तेरा बाजे हवाई जहाजबाट हिजो काठमाडौँ आइपुगे रे नि
0: ए साँच्चै हो र त्यसो भए त भरे रोधी घरमा सालेजु भाकामा मजाले नाचिने भयो
2: हेर हेर पैसाले छोपेको यी मोरीहरूलाई बाटो बाटो किन छिल्लिनु परेको होला
1: डाँडा घरे लाउरे आए रे के बजाई भरे सालैजो भाकामा छम छम नाच्ने रे के यी केटीहरू
2: नाच नाच मरि हो नाच आफ्नो त उमेर ढल्किहाल्यो
3: ओहो कान्छा त आइपुगिस के छ तेरो पल्टनको हालखबर
4: पल्टनको कुरा भन्दै गरौला नि दिन छन् नि भन्नु बरु अरू के छ गाउँघरको हालखबर
3: ए गाउँमा त के हुनु यस्तै त हो नि हल्लिने नाच्यो रोधी बस्यो कामै छैन
4: सुन्न वास्तवमा भनियो भने आफ्नो जन्मभूमि भन्दा प्यारो अरू के नै हुँदो रहेछ यार
3: ए धेरै भावुक नभन्न रमाइलो कुरा गर परु बल्ल बल्ल छुट्टी आएको छ भरे तेरै घरमा रमाइलो गर्नुपर्छ बुझिस
4: हो र त्यसो भए अलिक छुट्टी जानुपर्छ ढिला नगरौँ है जाउँ जाउँ
3: ल ल जाउँ जाउँ जाउँ होइन हौ बाजे चाडपर्व पनि आयो के कस्तो हुँदैछ तयारी
5: खै के तयारी गर्नु र म त गर्दिन होला कस्तो लागि गर्नु त्यही एउटा भएको छोरो पनि पल्टनी भइहाल्यो दसैँमा त आउँछु त भन्थ्यो आउँछ कि आउँदैन कुन्नी
3: बाजे बाजे हेर्नुहोस् त ऊ परबाट कुहाए जस्तो छ कतै हाम्रो पल्टने काम छ त होइन
4: अँ त्यस्तै त्यस्तै छ
3: नभन्दै लाउरे नै आएछ नि बा आयो त लामै रहेछ बाजे हजुरको छोराको त

0: सुन्थे नि, साथीहरूसँग रमाइलो गर्दा गर्दै नि दुई महिनाको छुट्टी त सकिसकेछ, थाहै भएन। त्यसैले आजको साँझमा नाच गान गरेर रमाइलो गर्नुपर्छ है सुन्थे नि।
1: भइहाल्छ नि सुन्थे नि, सधैँ नाच्न पाए त नाच्नु।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी एक, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-90062।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि

0: र 98 शून्य 40 45 800 27।
1: आयो सबको घर घर मा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: नमस्कार है वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
12: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
17: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 0295604 र 98520726। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
8: साथै 98520555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नु।

0: सफल छचाल टेलर्सले सङ्खुवासभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छचाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: छचाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
0: र 0295901155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9842108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक सङ्खुवा सभा।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
0: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले,
8: सम्पर्क 9843447262,
7: 9102555585
8: र व्हाट्सएप नम्बर 9852286646।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.

बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

एन बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

भटेकोशी बाढ़ी प्रभावित लक्षित प्याकेज तैयार पार्न अर्थ मंत्रालय निर्देशन तिब्बत बाट आउन सक्ने विपत्ति का लागि परराष्ट्र मंत्रालय मार्फत समन्वय झापामा रोकिएन जापानी इन्सेफलाइटिसको संक्रमण थप एकजनामा पुष्टि मेचीनगर बन्द एपी सेन्टर कोशी कटान नियन्त्रणमा अनियमितता भएको स्थानीयको आरोप रकम खर्चिए पनि जोखिम उस्तै यथार्थ सार्वजनिक गर्न माग इरानमाथि थप दबाव बढ़ाउँदै अमेरिका जी ट्वेन्टी सदस्यहरूलाई प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी र नेपालको बाढ़ी र विनाशप्रति विश्व खेलकुद समुदायको सहानुभूति विपत्तिको सामना गर्न ऐक्यबद्धता व्यक्त

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
0: आजको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरु सँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहरु, झापाको वृत्तमणमा रहेको आगन एफएम 89.6 मेगाहरु सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रको मोबाइल एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। सरकारले बाढ़ी प्रभावित क्षेत्रको आवत जावत सुचारू गर्नका लागि भारत र चीनलाई तत्काल 42 बेली ब्रिज बनाइदिन माग गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेली ब्रिजको संख्या उल्लेख गर्दै सहयोगको लागि अनुरोध गरिएको हो। अहिले विदेशी दिने सहयोगलाई विपद प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ। प्राधिकरणले तत्काल आवत जावत सुचारू गर्न 42 पुलको आवश्यक पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो। यस्तै यो समाचार तयार पार्दासम्म बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 538 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अपरान्हसम्ममा 538 जनाको शव फेला परेको हो। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री लगायत मन्त्री परिषदका सबै सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने भारतसँग जीटूजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। प्रवक्ता पोखरेलले नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी कुल 15 हेलिकप्टर खोज तथा उद्धारमा खटिएको र 4 हेलिकप्टर स्वीप मार्फत खाद्य तथा गैर खाद्य राहत सामग्रीहरू प्रभावित बस्तीमा पुर्याइरहेको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता पोखरेलको यही भनाईले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
2: नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनस्थापना प्याकेज बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भन्ने पहिलो निर्णय छ। त्यसपछि नम्बर दुईमा भारत सरकारसँग जीटीजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्नु र 2083 भदौ 10 गते नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्री परिषदको सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायत अन्य निर्णयहरू छन्।
0: छजनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफलाइटिस जेईको थप एकजनामा संक्रमण देखिएको छ। मेचीनगर छ प्रगति टोलकी 66 वर्षीय महिलामा पनि जेईको संक्रमण देखिएको हो। यो सँगै झापामा संक्रमितको संख्या 12 पुगेको छ। त्यसमध्ये 6 मृत्यु भएको छ। 2 उपचारमा रहेको र 4 उपचारपछि घर फर्किएका छन्। यसैबीच झापाको मेचीनगर जापानिज इन्सेफलाइटिस जेईको ईपी सेन्टर बन्दै गएको छ। नगरपालिका स्वास्थ्य शाखाको वार्षिक तथ्याङ्क अनुसार गत 3 महिनामा 5 मृत्यु भएको छ। स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले अघिल्लो वर्ष 1, गत वर्ष 2, चालू आर्थिक वर्षमा 2 मृत्यु भएको र संक्रमितको संख्या पनि बढ़िरहेको जानकारी दिनुभएको छ। मेचीनगरमा संक्रमितको भएका 6 मध्ये वडा नम्बर 14 54 वर्षीय महिलाको साउन 16 गते बीएनसी अस्पतालमा मृत्यु भएको थियो। यसै गरी वडा नम्बर 8 दुर्गा मण्डल टोलका 66 वर्षीय महिलाको पनि साउन 26 गते निधन भयो। संक्रमित हुने 6 मेचीनगर 7 र 8 2 निको भएर घर फर्किएका छन् भने वडा नम्बर 6 र 11 2 उपचार गरिरहेको अवस्थामा रहेका छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन जनै पूर्णिमा अर्थात ऋषि तर्पण पर्व शुक्रबार देशभर नवयज्ञ पवित जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ। यस दिन वैदिक सनातन धर्मावलम्बीहरूले विभिन्न मन्दिर नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र अर्थात डोरो बाँध्ने प्रचलन रहेको छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको दाहिने नाडीमा बाँधिदिने परम्परा छ। गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सत्ययुगमा दानवबाट लखेटिएका देवगणलाई गुरू बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानव राज बलि समेत बाँधिए। त्यसैले म तिमीलाई बाँचु, सुरक्षित बन, विचलित नहु भनी डोरो बाँधेर जोगाएका थिए। सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर रहेको छ। यसै दिन ब्राह्मण छेत्री र वैश्य गरी तीनै वर्णका तागाधारीले आफ्नो जनै अर्थात यज्ञ पवित फेर्नुपर्ने चलन समेत रहिआएको छ। रसुवास्थित भोटेकोशी नदीमा भदौ 10 गते आएको आकस्मिक बाढ़ीका कारण कोशी प्रदेशका 138 जना सर्वसाधारण सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी व्यापार पर्यटन धार्मिक भ्रमण तथा अन्य कामको सिलसिलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सो क्षेत्रमा गएका सर्वसाधारण मध्ये 15 जना सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक शेखर खनालका अनुसार बाढ़ीका कारण सबैभन्दा बढ़ी प्रभावित मध्ये सोलुखुम्बुका सर्वसाधारण रहेका छन्। कार्यालयका अनुसार सोलुखुम्बुका 41 जना मध्ये 2 जना सम्पर्कमा आएका छन् भने 39 जनाको अवस्था अज्ञात छ। यसै गरी ओखलढुङ्गाका 22 जना मध्ये 20 जना उदयपुरका 18 मध्ये 15 जना र सुनसरीका 17 जना मध्ये 15 जना सम्पर्कविहीन छन्। मोरङका 16 जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार झापाका 12 जना मध्ये 10 जना इलामका 9 जना मध्ये 7 जना खोटाङका 8 जना ताप्लेजुङका 5 जना मध्ये 2 जना संखुवासभाका 3 जना धनकुटाका 2 जना र भोजपुरका 1 जना अझै सम्पर्कमा आउन सकेका छैनन्। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका 5 स्थित झुम्का कारागारबाट फरार भएका 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार 2082 भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार लागत नम्बर 3214 भएको लागु औषध मुद्दाका फरार प्रतिवादी रामधुनी 3 का 27 वर्षीय करिया भनिने सफरोज मियालाई प्रहरीले पक्राउ गरेको हो। मियालाई इलाका प्रहरी कार्यालय पकली सुनसरी र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा पक्राउ गरी पुनः कैद भुक्तानका लागि झुम्का कारागारमा पठाएको छ। धनकुटाको पाखरीवासमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम अलपत्र परेको छ। आवश्यक संरचना निर्माणका लागि पर्याप्त बजेट अभावका कारण निर्माणाधीन औद्योगिक ग्राम अलपत्र परेको हो। औद्योगिक ग्राम निर्माणका लागि 54 करोड़ अनुमानित लागतबाट काम शुरू भएको थियो, जसमध्ये हालसम्म 1 करोड़ 40 लाख भन्दा बढ़ी खर्च भइसकेको छ। ग्रामका लागि पहिलो चरणमा 1 करोड़ 25 लाख रूपियाँमा ठेक्का लागेर काम शुरू भएको थियो। आर्थिक वर्ष 2077-78 एक करोड़ विनियोजन भएको बजेटमा निर्माणको ठेक्का पाएको धनकुटाको थुलुङ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले काम शुरू गरेको थियो। एउटा हल सहित 4 कोठा भएको 2 तले भवन निर्माण गरिए पनि पूर्ण रूपमा काम सम्पन्न भएको छैन। संरक्षण नहुँदा निर्माणाधीन संरचना समेत जीर्ण हुने अवस्थामा पुगेको स्थानीयको भनाई छ। सो औद्योगिक ग्राम संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजना अन्तर्गत निर्माण शुरू गरिएको हो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङबाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिलझिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
4: तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा चारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रो विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेशन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856707552।
0: ब्रेकपछि बाँकी खबर। सुनसरीको बरा क्षेत्र स्थित श्रीलंका टप्पूमा बढ़दो कोशी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले तत्काल 1 करोड़ रूपियाँ बजेट विनियोजन गर्ने घोषणा गरेको छ। कटान क्षेत्रको स्थलगत अवलोकनपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवश्यक नीतिगत निर्णयसँगै जनशक्ति परिचालन गर्ने प्रतिबद्धता समेत जनाइसक्नु भएको छ। तर स्थानीयवासीले भने नदी नियन्त्रणका नाममा गरिएको 20 लाख रूपियाँ बराबरको काममा अनियमितता भएको भन्दै यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। एक रिपोर्ट।
8: सुनसरीको बराह क्षेत्र 6 र 9 स्थित श्रीलंका टप्पूमा कोशी नदीको कटान बढ़दै गएपछि कोशी प्रदेश सरकार सक्रिय बनेको छ। कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पहिलो चरणमा 50 लाख र दोस्रो चरणमा 50 लाख गरी तत्काल 1 करोड़ रूपियाँ विनियोजन गरेर नियन्त्रणको काम शुरू गरिने घोषणा गर्नुभयो।
9: यो कोशी कटान जुन भइरहेका छ मलाई अवगत थियो र यसपालि कटान बढ़ो भनेपछि हामी आउने प्रयास गर्यौं, अलिक ढिलो आइयो। अरू अन्तको कटान पनि हेर्न जाँदाखेरि यो कटान रोक्नको लागि नगरपालिकाले जे अहिले बोरामा माटो राखेर जुन गठबन्धनको प्रयास गरेका छ, पाइलिङ, बाँसको पाइलिङ गर्ने प्रयास गरेका छ, यो पाइलिङ प्रयासमा हाम्रो पैसा, आवश्यक जनशक्ति, आवश्यक नीतिगत निर्णय र चाहिँ नेपाली सेना क्षेत्रको समन्वयमा उहाँहरूको जनशक्ति समेत पनि ल्याइदिनको लागि मेरो प्रयास हुन्छ, तत्कालै हुन्छ र केही दिनभित्र यो कटानलाई हामी रोक्ने सफल हुन्छ भन्ने मेरो विश्वास छ।
8: मुख्यमन्त्री कार्कीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरेर आवश्यक जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो। साथै कोशी सम्झौता अनुसार नदीको प्रभावित क्षेत्र भारतीय क्षेत्राधिकारमा पर्ने भएकाले भारतीय पक्ष र दूतावास मार्फत कूटनीतिक पहल पनि आवश्यक रहेको उहाँले बताउनु भएको छ। यसैबीच श्रीलंका टप्पूको बरहा क्षेत्र छ चिलियामा कोशी तथा बकराहा नदी व्यवस्थापन कार्यालयले गरेको 20 लाख रूपियाँको नदी नियन्त्रण कार्यप्रति स्थानीयले प्रश्न उठाएका छन्। कार्यालय प्रमुख चक्रविक्रम सिंहले 200 मिटर बोरा बाँध र बेम्बो पाइलिङ गरिएको दावी गरे पनि स्थानीयले अधिकांश काम श्रमदानबाट सम्पन्न भएको र खर्च देखाइए जति काम नभएको आरोप लगाएका छन्। स्थानीयका अनुसार 190 घना बाँसको मात्र भुक्तानी भए पनि मुचुल्कामा 450 घना बाँस उल्लेख गरिएको छ। फिल्डमा वास्तविक काम र खर्च बीच ठूलो अन्तर देखिएको भन्दै उनीहरूले छानबिनको माग गरेका छन्। कोशी कटानले हजारौं बिघा खेतीयोग्य जमीन र बस्ती जोखिममा परिरहेका बेला प्रदेश सरकारले तत्काल बजेट र जनशक्ति परिचालन गर्ने घोषणा गरेको छ, तर नियन्त्रणका नाममा भएको खर्चमाथि उठेका प्रश्नको पारदर्शी छानबिन र प्रभावकारी कार्यान्वयनप्रति स्थानीयको चासो भने अझै कायम छ।
0: खोटाङको दिगतेल रूपाकोट मजुवागढी नगरपालिका 2 छेपे खोला स्थित मध्य पहाड़े लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा 1 बालकको मृत्यु भएको छ भने 19 जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब 2 बजेतिर दिगतेल रूपाकोट मजुवागढी नगरपालिका 6 नेरपा स्थित बुलबुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कदै गरेका भक्तजन चढ़ेको ना 5 त 4 5 5 5 नम्बरको ट्र्याक्टर सोही नगरपालिकाको वडा नम्बर 2 सोलमा स्थित छेपे खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा दिगतेल रूपाकोट मजुवागढ़ी नगरपालिका 5 लफ्याङका 14 वर्षीय दिवस परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ। घाइते सबैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल दिगतेल लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम सेवा प्रवाह तथा उपलब्धिको समीक्षा गर्दै वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष राईले स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता र अधिकारसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। स्थानीय नागरिकले आफ्नो गाउँघरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले स्वास्थ्य पूर्वाधार आवश्यक उपकरण र दक्ष जनशक्ति तथा सेवाको विस्तारमा गाउँपालिकाले निरन्तर जोड़ दिँदै आएको उहाँले जनाउनुभयो। अब सुन चाँदीको बजार भाव कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज 3,18,500 रूपियाँमा कारोबार भयो। हिजो सुन 3,20,900 रूपियाँ प्रति तोला कारोबार भएको थियो। आज चाँदीको भाव भने घटबड़ भएको छैन। चाँदी हिजोको जस्तै आज पनि 4,965 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदी 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
10: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
11: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
10: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
11: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुनिने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
10: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
11: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
10: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। अमेरिकाले आगामी साता हुने जी ट्वेन्टी बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दवाब दिने अमेरिकी अधिकारीले बताएका छन्। जी ट्वेन्टीका अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नरहरू आगामी सोमबार र मंगलबार उत्तरी क्यालोरिनाको एसीभिलमा भेला हुँदैछन्। यस वर्षको पहिलो प्रमुख मन्त्रीस्तरीय बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने जी ट्वेन्टी नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्नेछ। पश्चिम एसियामा जारी युद्धका कारण इरानमाथि दबाव बढ़ाइरहेको अमेरिकाले बैठकमा प्रतिबन्ध कार्यान्वयनमा सदस्य राष्ट्रहरूको सहयोग खोज्नेछ। र रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीले नेपालका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्याएपछि विश्व खेलकुद समुदायले ऐक्यबद्धता जनाएको छ। युरोपका प्रतिष्ठित फुटबल क्लबदेखि भारतका आईपीएल फ्रेन्चाइज र अन्तर्राष्ट्रिय खेल संस्थासम्मले सामाजिक सञ्जाल र इन्स्टाग्राम मार्फत नेपालका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्। स्पेनिस लालिगा च्याम्पियन एफसी
3: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: खादबारी नगरपालिकाको अनुरोध।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852055768।
10: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
4: अमेरिका अन्तर्राष्ट्र विद्यार्थीले पाउने इन्टर्नशिप र कामको अनुमतिमा कडाई गर्ने ट्रम्प प्रशासनको तयारी र नेपालका फाइटर रविन्द्र ढाँट रोड टू युएफसीको फाइनलमा प्रवेश, सेमी फाइनलमा न्यूजील्याण्डका फाइटर पराजित।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापना प्याकेज ल्याउने गृह कार्य शुरू गरेको छ। मन्त्री परिषद बैठकले सहुलियत र पुनर्स्थापना प्याकेज तयार पार्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। सो बारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने,
2: नेपाल चीन सीमा रसुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भन्ने निर्णय छ।
1: यसैबीच सरकारले बाढ़ी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। मन्त्री पोखरेलले भने,
2: अहिले सुरक्षा कर्मीहरू नेपाल प्रहरीबाट 7,250 जना, नेपाली सेनाबाट 4,200, सशस्त्र प्रहरी बलबाट 1,845

0: 50,911 रूपियाँ 36 घण्टाको अवधिमा जम्मा गरेका हुन्। भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो जनधनको क्षति भएपछि सरकारले मन्त्री परिषद बैठक बसि ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन शुरू भएको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संस्थागततर्फ 1 करोड़ रूपियाँ वा सो भन्दा माथिको सहयोग गर्ने दाताहरूको रकम आफै मार्फत स्वीकार गरिरहेका छन्। यस्तै व्यक्तिगत तर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सक्नेछन्।
1: भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोट स्थित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 200 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले चिलिमे रसुवागढ़ी त्रिशुली थ्री बी जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएको जानकारी दिए। टनेलमा समेत थुनिएकाले त्यहाँ अक्सिजन पास गराउन सके मात्रै पनि जीवन सुरक्षित बनाउन सकिने उनीहरू बताउँछन्। बाढ़ीका कारण त्रिशुली करिडोरमा रहेका 14-15 आयोजनाका गरी 430 मेगावाट बिजुली उत्पादन बन्द भए पनि आन्तरिक खपतमा कुनै समस्या नहुने उनले बताए।
0: भोटेकोशी बाढ़ीपछि झण्डै 80 जना चालक कन्टेनर सहित चीनको केरूङ बजारमा 3 दिनदेखि अलपत्र परेका छन्। केरूङमा रहेका कन्टेनर चालक कृष्ण बहादुर लामिछाने सामान लिन पुगेका चालकहरू बाढ़ीपछि अलपत्र परेको बताए। विच्याटबाट कान्तिपुरसँग कुराकानी गर्दै उनले भने 3 दिनदेखि नेपाल फर्कन नसकेपछि चिनिया प्रशासनले अलपत्र चालकको नामावली संकलन गर्न थालेको छ। त्यसमा 80 जनाले नाम टिपाएका छन्। कन्टेनर चालक रसुवागढ़ीबाट करिब 30 किलोमिटर टाढा केरूङमा रहेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने केरूङमा अलपत्र रहेकाहरूको यकिन विवरण प्राप्त नभएको छ। नभएको जनाए बाढ़ीले रसुवागढ़ी टिमुरे स्याफ्रुवेशी सड़क खण्ड पूर्ण रूपमा क्षति गरेको छ।
1: भोटेकोशीको बाढ़ीमा बेपत्ता भएकाहरूमध्ये 553 जनाको शव भेटिएको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार चितवनमा 222 जनाको शव फेला परेको हो। नवलपरासी पूर्वमा 134, गोर्खामा 47, नुवाकोटमा 38, धादिङमा 40 तथा तनहुँमा 31 जना र नवलपरासी पश्चिममा 28 जनाको शव भेटिएको छ। यस्तै रसुवामा 13 जनाको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले 1473 जना घाइतेको उद्धार गरेको जनाएको छ। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि 94 जना घर फर्किएको प्रहरीको तथ्याङ्क छ। यस्तै 977 जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत तथा खोजी कार्यका लागि हालसम्म 14,829 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
0: भोटेकोशी बाढ़ीपछि राहत र उद्धारका लागि सुरक्षा निकायको सामर्थ्यले भ्याएसम्म विदेशीको सहयोग नलिने सरकारी अधिकारीले बताएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले उद्धारका लागि नेपाली सुरक्षा कर्मीले प्रभावकारी काम गरिरहेको समेत बताए। प्रस्तुत छ प्रवक्ता छेत्रीसँग कान्तिपुर कर्मी दशरथ राईले गरेको कुराकानी।
2: रसुवामा बाढ़ी आइसकेपछिको अवस्थामा चाहिँ परराष्ट्र मन्त्रालयले विदेश स्थित आफ्ना कूटनीतिक देशहरूमा चाहिँ के कस्तो पहल भइरहेछ, द्विपक्षीय वार्ताहरू को कोसँग भइरहेछ, उहाँहरूको कमिटमेन्ट के छ?
3: अब यो रसुवामा आएको बाढ़ीको खबर प्राप्त हुने बित्तिकै परराष्ट्र मन्त्रालय एक्टिभ भएर यसमा हामीले गर्नुपर्ने परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयहरूमा हामीले प्रभावकारी काम गरिरहेका छौँ। पहिलो काम भनेको मित्र राष्ट्रहरूसँगको सम्बन्ध तीव्र र प्रभावकारी रूपले हामी बढाएका छौँ। जस्तो यहाँले थाहा पाउनु भएको छ, प्रधानमन्त्रीज्यूको तहमा परराष्ट्र मन्त्रीज्यूको तहमा द्विपक्षीय टेलिफोन सम्पर्कहरू पनि सम्पन्न भएका छन्। अनि हामीले हाम्रो एमबिसीजहरूलाई पनि यस विषयमा तत्त्व मुलुकमा त्यहाँ जानकारी प्रदान गर्नलाई यहाँ भइरहेको जति पनि गतिविधिहरू छन् त्यसको बारेमा सम्बन्धित देशमा जानकारी गराउन लगाएका, अनि पछिल्लो समयमा जुन सहयोग सङ्कलन लगाएको विषय छ त्यसमा पनि हामी जोडिएर काम गरिरहेका छौँ।
2: पछिल्लोमा यो के आशा भइरहेछ भन्दाखेरि विदेशी स्थित चाहिँ सहयोगहरू चाहिँ नलिने भन्ने कुरो चाहिँ बाहिर सन्दिग्ध भइरहेको अवस्था छ। त्यससाथ चाहिँ त्यो संयन्त्र चाहिँ परराष्ट्र मन्त्रालयलाई त्यो विषयमा थाहा छ कि छैन?
3: यसमा मूल पक्ष यो पक्ष यस विषयको मूल पक्ष के हो भने हाम्रो सुरक्षा संयन्त्रहरूले प्रभावकारी

0: ढङ्गले हाल काम गरिराख्नु भएको छ। र यसको अर्थ के हो भने कुनै महत्वपूर्ण कुनै त्यस्तो खालको स्पेसिफिक सहयोग चाहिने अवस्था आयो भने नलिने भन्ने होइन, कुनै स्पेसलाइज खालको भोलि जीव ज्यानसँग सम्बन्धित, उद्धारसँग सम्बन्धित, सरसँग सम्बन्धित, यशुसँग सम्बन्धित कुनै खालको त्यस्तो खास खालको जुन हाम्रो क्षमताभन्दा बाहिर छ सहयोग चाहियो भने त्यो लिन सक्ने। तर मूलत हाम्रो आफ्नै सिक्युरिटी एजेन्सिजहरूले ह्यान्डल गरिराख्नु भएको छ र उहाँले प्रभावकारी ढङ्गले पनि ह्यान्डल गरिराख्नु भएको कुराहरू चाहिँ रिपोर्ट गरिराख्नु भएको छ, हामी थाहा पाइरहेका छौँ। खास कुरा
1: भनेपछि नेपाल सरकारले यो विपदको बेलामा सहयोग नलिने भन्ने कुरो होइन,
0: सहयोग नलिने भन्ने भन्दा पनि हामीले आफैले यसलाई प्रभावकारी ढङ्गले समाधान गर्न सक्ने गर्ने भन्ने विषय हो। र कुनै खास क्षेत्रमा खास कामको लागि आवश्यक पर्यो भने त्यो लिन पनि सकिने हुन्छ। र भोलि रिहेबिलिटेसन र रिकन्स्ट्रक्सनको जुन हामीले अहिले एसेसमेन्ट चलिरहेको छ सम्बन्धित निकायहरूबाट, त्यो त्यति बेला हामीलाई चाहिने खालको सहयोगको लागि त हामीले त्यति बेला निर्णय गरेर आवश्यक कदम चाल्ने नै छौँ।
2: ओहो जेठा, बजार खरिद कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडास छाप जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। रसुवामा आएको भोटेकोसेको बाढ़ी पहिरोको कारण 90,000 भन्दा बढ़ी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको रेडक्रसले जनाएको छ। उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको जनाउँदै रेडक्रसले सहायता तथा विपद व्यवस्थापनमा संलग्न अधिकारीहरू थप बाढ़ी आउन सक्नु भन्दै चेतावनी दिएको जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रेसेन्ट सोसाइटी महासंघका प्रतिनिधिले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कम्तीमा 93,000 मानिस प्रभावित भएको र उनीहरूलाई तत्काल ठूलो सहयोग आवश्यक रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाँदै गरेका रेडक्रसका ट्रकहरू बाटोमा नै रोकिएको समाचारमा उल्लेख छ।
2: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध धादिङ खण्ड अन्तर्गतको पृथ्वी राजमार्ग केही बेर अघि सञ्चालनमा आएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढ़ी पसेर लेदो जमेको ठाउँमा डोजर एक्सावेटर लगाएर पन्छाइएको हो। उनका अनुसार धादिङ सड़क खण्ड सुचारू गर्न निर्माण व्यवसायका उपकरण प्रयोग गरी मर्मत तथा सफाईको काम तीव्र पारिएको थियो। यसैबीच रसुवाको त्रिशुली मैलुङ स्याफ्रुवेसी सड़क खण्ड पनि बाढ़ीका कारण साउन 8 गतेदेखि नै पूर्ण रूपमा अवरूद्ध छ। रसुवाका अन्य मुख्य राजमार्गहरू समेत साउन 10 गतेदेखि बन्द छन्। बाढ़ीका कारण रसुवा जोड़िने करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढ़ीले नेपाल चीन जोड़ने प्रमुख नाका क्षेत्रका 41 पुल पूर्ण रूपमा भत्किएका छन्। नेपाल सरकारले पहिलो चरणमा पृथ्वी राजमार्गको सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सड़क सञ्जालमा जोड़ने गरी द्रुत गतिमा काम अघि बढ़ाइसकेको छ।
1: भोटेकोशी नदीको बाढ़ीसँग जोडेर सामाजिक सञ्जालमा फैलिरहेका विभत्स तस्विर तथा भिडियो, एआई निर्मित सामग्री, नकली क्यूआर कोड र मिथ्या सूचना हटाउन सरकारले तयार पारेको सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापन समूहले सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीसँग छलफल अघि बढ़ाएको छ। समूहका संयोजक एवं नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रायका अनुसार आज मेटा र टिकटकका नेपाल स्थित प्रतिनिधिसँग यसबारे छलफल गरिएको थियो। छलफलका क्रममा सामाजिक सञ्जाल प्लेटफर्म प्रतिनिधिलाई आपत्तिजनक र भ्रामक सामग्रीका लिंक हटाइदिन आग्रह गरिएको थियो। विपदको समयलाई लक्षित गरी पुराना भिडियोलाई नयाँ दावी गरेर शेयर गर्ने, एआईबाट बनाइएका तस्विर वा भिडियो फैलाउने र सहायताका नाममा नकली क्यूआर कोड बनाएर ठगी वा फिसिङ गर्ने घटना सामाजिक सञ्जालमा देखिएका छन्। यस्ता गतिविधि नियन्त्रणका लागि मेटा र टिकटकले नेपालका सम्पर्क व्यक्ति मार्फत समन्वय गरिरहेको जनाएका छन्। नेपालका तर्फबाट जानकारी गराइने बित्तिकै उनीहरूले सो कन्टेन्ट हटाउने प्रक्रिया अघि बढ़ाएका हुन्। अहिलेको संवेदनशील समयमा मिथ्या सामग्री हटाउने वा विभत्स तस्विर वा भिडियो ब्लर गरिने प्रक्रियालाई थप द्रुत बनाउन ताकेता गरिएको निर्देशक रायले जानकारी दिए। सामाजिक सञ्जाल नियमन तथा व्यवस्थापनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र गृह मन्त्रालयका प्रतिनिधि समितिको संयुक्त टोलीले काम गरिरहेको छ।
2: रसुवाको टिमुरे नाका भएर तिब्बत यात्रामा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने भएको छ। अध्यापक गमन विभागले आज सूचना प्रकाशित गरी हिल्सा नाकाबाट आवत जावत गर्दा विदेशी नागरिकलाई लाग्ने शुल्क मिना गरिएको जनाएको छ। विभागले कैलाश मानसरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकहरूका लागि सो निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिना गरिएको सूचनामा उल्लेख छ। हुम्लाको हिल्साबाट आवत जावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्रको प्रयोग गर्नुपर्छ। निषेधित क्षेत्रमा नागरिकलाई थप शुल्क लाग्ने गरेको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण टिमुरे नाकाबाट आवत जावत बन्द भएको छ। यस्तो अवस्थामा तिब्बतबाट फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका विकल्प रहेका छन्। हिल्सा नाका सहज भएकाले तिब्बतबाट फर्किँदा त्यही बाटो आउने गरिएको छ। त्यसैले भदौ 11 गतेदेखि लागू हुने गरी एक साताका लागि पदयात्रा दस्तुर मिना गरिएको अध्यागमन विभागका प्रवक्ता शिवप्रसाद लम्सालले जानकारी दिए। यससँगै हिल्सा नाकाबाट आउँदा पदयात्रा अनुमतिका लागि विदेशी नागरिक र ट्रेकिङ गाइड को बीमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्थालाई अनिवार्य नगरिएको विभागले जनाएको छ। पदयात्राका क्रममा कुनै कठिनाई भए विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
1: चीनीय राष्ट्रपति शी जिनपिङले नेपालमा हालै गएको विनाशकारी पहिरोप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। नेपाल स्थित चिनिया दूतावासका 49 समकक्ष शीले आज राष्ट्रपति पौडेललाई सन्देश पठाएका हुन्। यसैबीच शीले आज चिनिया कम्युनिष्ट पार्टीको आकस्मिक बैठक पनि बोलाएका थिए। सो बैठकमा उनले उद्धार प्रयासका क्रममा पहिरोका कारण नयाँ बनेको तालमा विशेष ध्यान दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि ओहो जेठा बजार हिँड्छ क्या हो
5: जस्ता पाता किनौ कि भनेर नि काका
4: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
4: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
5: उसो भए कुन किन्ने त काका
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नि किन्ने नि लाटा
5: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
4: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
5: ए त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
6: उल्लास भए अरू किन खोज्ने
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग बुद्धयारले भोटेकोशी क्षेत्रमा गएको बाढ़ी पहिरोबाट प्रभावितका लागि राहत सामग्रीको हवाई ढुवानी निशुल्क गर्ने भएको छ कम्पनीले गृह मन्त्रालयको निर्णय अनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निशुल्क व्यवस्था गरेको जनाएको हो बुद्धयारले बाढ़ी पहिरोबाट भएको जनधनको क्षतिप्रति शुरूदेखि नै गम्भीर रहेको र यस अवधिमा हवाई भाड़ा दर कुनै परिवर्तन नगरेको स्पष्ट पारेको छ कम्पनीका अनुसार यात्रुले वेबसाइट वा मोबाइल एप मार्फत टिकट खरिद गर्दा थप 300 छूट समेत पाउनेछन् कम्पनीले टिकट खरिद गर्नु अघि आफ्नो साइट वा मोबाइल एप मार्फत उपलब्ध हवाई भाड़ा दर हेर्न यात्रुलाई आग्रह समेत गरेको छ वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज र सुलभ भाड़ा दर उपलब्ध रहेको बुद्धयारको भनाइ छ बाढ़ी पहिरोका कारण सड़क यातायात प्रभावित भइरहेका बेला बुद्धयारले भैरवा पोखरा र भरतपुरका लागि नियमित अतिरिक्त उड़ान समेत सञ्चालन गरिरहेको जनाएको छ बाटोघाटो सहज नभएसम्म भाड़ा दरमा परिवर्तन नगर्ने प्रतिबद्धता जनाउँदै बुद्धयारले विषम परिस्थितिमा व्यावसायिक चुनौती भए पनि यात्रुलाई सहज र सुलभ भाड़ा दर उपलब्ध गराउने जनाएको छ

0: भोटे कोशी नदीमा आएको बाढी प्रभावितका लागि राहत र पुननिर्माण पहलमा बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। उनले लेखेका छन्, नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ। एप्पलले स्थलगत रूपमा राहत र पुननिर्माण कार्यलाई सघाउन आर्थिक सहयोग प्रदान गर्दैछ। कम्पनीले सहयोगको राशिको विवरण र कुन संस्था मार्फत रकम परिचालन गर्नेछ भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन। यसअघि 2072 वैशाखको विनाशकारी भूकम्पका बेला पनि एप्पलले नेपाललाई अन्तर्राष्ट्रिय साझेदार राहत संस्था मार्फत सहयोग रकम उपलब्ध गराएको थियो।
1: भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रबन्धकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बैठकमा क्षति आकलनबारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क 41 पुल पनि क्षतिग्रस्त भएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुननिर्माणका लागि करिब 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने केही प्रकारका इन्टर्नशिप तथा काम गर्ने अनुमतिमा कडाई गर्ने तयारी गरेको छ। अमेरिकी विश्वविद्यालयहरूलाई पठाइएको संघीय ज्ञापन पत्रमा करिकुलर प्र्याक्टिकल ट्रेनिङ अन्तर्गत दिइने काम गर्ने अनुमतिमा नियम उल्लंघन भइरहेको पाइएको भन्दै त्यसलाई कडाईका साथ नियमन गर्न निर्देशन दिइएको छ। ज्ञापन पत्र अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अन्तर्गतको स्टुडेन्ट एण्ड भिजिटर एक्सचेन्ज प्रोग्रामले जारी गरेको हो। संघीय नियम पालना नगर्ने विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति अर्थात प्रमाणीकरण नै गुमाउन सक्ने चेतावनी पनि ज्ञापन पत्रमा दिइएको छ। युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसले संघीय मार्गदर्शनको समीक्षा गर्दै केही अनुमति प्रक्रिया स्थगित गरिएको जनाएको छ। अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले भने नयाँ नियम लागू गरिएको नभई विद्यमान नियमको पालनामा कडाई गर्न खोजिएको स्पष्ट पारेको छ। ट्रम्प प्रशासनले आफ्नो दोस्रो कालमा अमेरिकी विश्वविद्यालयहरूमाथि विभिन्न विषयमा अनुसन्धान र आर्थिक दबाव बढ़ाउँदै आएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढ़ीका कारण पीड़ामा रहेका नेपालीलाई आवश्यक सबै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। ट्रम्पले आफ्नो प्रशासनले नेपालका नेतृत्वसँग सम्पर्क गरिरहेको र विपदमा आवश्यक सहयोगका लागि तयार रहेको बताएका हुन्। व्हाइट हाउसमा आयोजित कार्यक्रमपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले नेपाललाई सहयोग पठाइरहेको जानकारी दिँदै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको अमेरिकी समाचार संस्था एनबीसी न्यूजले जनाएको छ।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गरेका छन्। चेनको संघाईमा भएको सेमी फाइनलमा न्यूजील्याण्डका काश्यप मडोकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन्। आजको जितपछि रोड टू यूएफसी को फाइनलमा पुग्ने ढाँट पहिलो खेलाड़ी समेत बनेका छन्। उनी नेपालका लागि पहिलो खेलाड़ी बनेका हुन्। 3 राउण्ड चलेको खेलमा ढाँट 29-28, 28-29 र 29-28 अंकले विजय भए। बझाङको बाघ उपनामले चिनिएका ढाँट गत मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट ओलिन्तोन्जोनलाई पराजित गरेर सफल भएका थिए। गत वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङग्रेड कोरेनलाई हराएर ब्यान्टम वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो।
1: भोटेकोशी बाढ़ी प्रभावित जिल्लामा पुनस्थापना प्याकेज ल्याउन सरकारको गृह कार्य शुरू। राहत र उद्धारका लागि 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोट स्थित विभिन्न जलविद्युत आयोजनाका 200 भन्दा बढ़ी कर्मचारी अझै सम्पर्कविहीन। झण्डै 80 जना चालक कन्टेनर सहित चीनको केरूङ बजारमा अलपत्र। भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका मध्ये अहिलेसम्म 553 जनाको शव भेटियो। सबैभन्दा बढ़ी शव चितवनमा फेला। अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने इन्टर्नशिप र कामको अनुमतिमा कडाई गर्ने ट्रम्प प्रशासनको तयारी। र नेपालका फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश। सेमी फाइनलमा न्यूजील्याण्डका फाइटर पराजित। हवस् त गान्धीपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9819326775
4: नमस्कार है वडाध्यक्षज्यू
5: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
4: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
5: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
5: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
6: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
7: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
8: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
9: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287676
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
11: होइन यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
12: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खातबारी नगरपालिका 1 प्रगति टोल
12: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कान फुलौती टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
11: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9813655553 र 9843180049
13: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो
14: हे निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
15: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
14: हाम्रो सेवाहरू
15: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम
12: रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625901-9749922-520।
17: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, शङ्खुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्याङ्कन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्क विहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, अझै हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
3: अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी को फाइनलमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनिया सरकारी संचार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
1: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छिमा मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो। नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
5: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछेको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारका लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ।

0: कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तीनटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटका 1-1 करोड़ र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले आज हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
0: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 वर्षीय राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको छ र विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो, तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोड़िएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: अत्यावश्यक साधन चलाउने गरी भनेको छ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: यस्तै भीषण बाढ़ीका कारण सड़क सञ्जालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार

0: काठमाडौँ टोखा सहरी गटखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै तुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षी संघको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दवाब दिनहुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। तीन राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुंगरिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
1: सन्तोषी रावल बाढ़ीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
2: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
1: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
5: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा शव, लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा, पखाला, हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
2: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो सातवटा जिल्ला प्रभावित भएको छ। विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौ भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धनजन त गयो गयो।
7: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन् त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
2: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ। जस्तै कि झाडा पाखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पाखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा। त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन। सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
1: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
8: पुलको माथिपट्टिबाट एकैचोटि छाला आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
1: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोसीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फोड्दा पहिलेकै जस्तै बाढ़ी आउला। हिमबाढ़ीका अध्यक्ष श्री कमल द्विवेदीको कुरा सुनौ।
8: तालमा हाम्रो चाहिँ धेरै जसो ठूला खोला ठूला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्। अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ एउटा टोली नै चाहिन्छ। यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौं भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन। बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई चाहिँ हिमबाढ़ी भन्ने मैले नामकरण गरेको छु होइन माथिबाट त्यो। त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब, किनभने त्यो पुरिन्छ, त्यो निकाल्नै सकिँदैन, जस्तो भेटिँदैन। जस्तो सेतीबाढ़ीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल। अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुर दिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि त्यो बाढ़ी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
12: खबर पुर्याउन सकेको भए
8: गर्न सकेनौ के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब सायद यति ठूलो बाढ़ी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन। अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए, अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो। अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो। अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन, प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन, तर हामी मान्छेले चाहिँ सिक्ने हो। प्रकृतिले कसरी हामीलाई चाहिँ व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय, जस्तो अब जुन अघि हामीले भने पूर्व सूचना प्रणाली कसरी विकास गर्ने, के गर्ने, अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो। अब कतिपय कुराहरू हाम्रो पकड़भन्दा धेरै बाहिर हुन्छ। प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ जनसङ्ख भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ। जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढ़ी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कम हुन सक्छ। पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाढ़ी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन। तर त्यो फुट्नलाई समय लाग्छ, तुरन्तै त अब नफुट्ला। र यस्तो किनभने यो बाढ़ी र अरू सामान्य बाढ़ीको फरक के हो भने, सामान्य बाढ़ीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र घेगरान हुन्छ भने, यसमा सृजना हुने यस्ता हिमबाढ़ीमा सृजना हुने गेगरानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ। यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेगरान चाहिँ आउन सक्छ यस्तो बाढ़ीमा। मैले
12: गेगरानले चाहिँ अझ बढी जोखिम बढाउँछ।
8: गेगरानले किन जोखिम गर्छ त भन्दा, त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ। अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि, गेग्रानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ पुरिदिएको अवस्था छ नि होइन। अन्त त्यही भएर यो गेग्रान एकदम धेरै सृजना भएर बगेर आएको छ। र गेग्रानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेग्रान चाहिँ बग्न सक्छ, गेग्रान भाव भनौँ है, त्यसरी बग्न सक्छ। त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेग्रानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन। भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना, तर सतर्क चाहिँ रहनुपर्छ है। र माथिल्लो चाहिँ क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा चाहिँ रहनुपर्छ। तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
12: त्यसलाई
8: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन। तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि, हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
12: एकजना प्रदीप मगर्जीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ।
8: अब यसो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथिपट्टि हिमतालहरू छन्। तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो। जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु होइन। त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन। भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो। भन्दाखेरि त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौँ यो ठूलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठूला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौँ।
12: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 599 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै तर्फ सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवास फेरि सड़क सञ्जालमा जोड़िएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-90-0062।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीर्थ रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
1: More style, more design. Total Tailors.
3: Aayo sabko ghar ghar maayo.
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौं। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0295562001 97449222।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्नु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन त काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली,
8: सम्पर्क 0291404084 र 9804045827।
9: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 9816655553
9: र 9842318049।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?
2: व्यवस्थापन गर्नुमा अलिकति चुनौतीपूर्ण संख्या छ, त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ।
0: बाढ़ीबाट तीन जिल्लाका झण्डै 2 दर्जन विद्यालयका 7,000 विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालका अधिकारीहरूले बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या शुक्रबार साँझसम्म 579 पुगेको बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि ह्वात्तै बढ़ेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
2: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
3: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
1: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा सम्हाल्नु हुनुहुन्थ्यो उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेक थ्रु गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
4: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
1: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
5: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यू भएको छ। मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर त्रिशुली 360 मेगावाटकोबाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
4: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
5: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यू भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
0: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
6: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने, किनभने आफन्त आउँजेलसम्म पहिचान गर्न, पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग शव भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौ, गर्नुपर्ने छ।
4: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
6: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर एक ठाउँ व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने, सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसित फोटोसहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढ़ीका कारण 3 जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
7: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुरुवाको, 21 विद्यालयकोमा झन्नै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइएको छ।
4: यो चाहिँ रसुवाको हकमा,
7: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
4: पठन पठन फेरि शुरू गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
7: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भनेको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार त्यसपछि उपचार अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छ।
0: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढ़ीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिताङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरीको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
9: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गर्ने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त ब्याङ्कमा
9: त्यो त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन् अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउनु सम्भव हुँदैन। त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै।
0: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: 上最后面出，
1: 上最初，
0: 特拜过毕业牌，
1: 彩云，你们来告诉他，
0: 把这个说。

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

सुनौ सुनौ हेमानव आत्मा परमात्मा श्री बाबा आउनुभयो धरतीमा दिन गीता ज्ञान सुनौ सबैले अब सबैले जान नमस्कार ओम शान्ति शुभ प्रभात सेवारो टसुदिले जुजुलुपा अनि फ्याफुल्ला हरेक मानव मनभित्र रहेका अनेकौं विचारधाराहरूलाई सकारात्मक ऊर्जाले ऊर्जावान बनाउन साथै जीवन र जगतका अनेकौं आध्यात्मिक मूल्यका मात्राहरूलाई मानव जीवनमा उजागर गर्ने उद्देश्यको साथमा आध्यात्मिक ज्ञानका कोसेलीहरू लिएर हरेक बिहानी समयमा शुभ प्रभातमा शीतल शीतल अभिवादन गर्दै मानव जीवनका महत्वलाई मानवमय दर्शाउने उद्देश्य लिएर हरेक दिन कार्यक्रम आध्यात्मिक जागरणको साथमा म कार्यक्रम प्रस्तुता ब्रह्म कुमारी रचना स्टुडियोमा उपस्थित भइसकेकी छु। सदा जस्तै कार्यक्रमको साथमा उपस्थित भएकी छु भने आज पनि यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम आध्यात्म जागरणलाई रेडियो शङ्ख सभा 95.5 मेगाहर्जको माध्यमबाट। कार्यक्रम आध्यात्म जागरण सुन्नको निमित्त पक्कै पनि श्रोताहरू पनि तयार हुनुभएको छ भने कार्यक्रममा शुरूदेखि अन्तसम्म सुन्नको निमित्त तपाईँ तयार रहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत अनि यो न्यानो अभिवादन व्यक्त गर्दै कार्यक्रमको शुभारम्भमा यो मिठो सांगीतिक आध्यात्मको दैलो खुल्नको निमित्त राख्न चाहन्छु। त्यसपछि आजको विषयवस्तुको साथमा उपस्थित हुन्छु नै सुन्दै गर्नुहोला रेडियो कार्यक्रम आध्यात्म जागरण।

श्रोता मित्रहरू, कार्यक्रम आदतमा जागरण मिठो मिठो सांगीतिकको श्री प्रसाद पुनः पुनः स्वागत गर्दै यो शुभारम्भको यो पहिलो प्रहरमा यहाँहरू माझमा आध्यात्म ज्ञानका कौशली साट्ने क्रममा उपस्थित भएकी छु। पक्कै पनि आज कस्तो कुन विषय र कुन टपिक्समा कार्यक्रम सुनिने होला भन्ने खालको जिज्ञासा आन्तरिक कौतूहलताको साथमा पक्कै पनि उपस्थित हुनुभएको छ र कार्यक्रममा रेडियो सुनेर साथ दिइरहनु भएको छ। तपाई मलाई सुन्दै हुनुहुन्छ, तपाईसम्म आवाज बुलाउने कर्तव्य मेरो रहेको छ। वास्तवमा परमात्मा ज्ञानको प्रवाह गर्ने क्रममा मानव भित्र भएका सकारात्मक ऊर्जालाई जगाउने क्रममा उपस्थित हुने गर्दछु हरेक दिन हरेक बिहानीमा। श्रोता, वास्तवमा ज्ञानको रहस्यलाई बुझ्ने हो भने हामी यो पर्वको पेरिफेरीमा छौं। जनै पूर्णिमा भर्खरै हामीले मनायौं। पूर्णिमा भन्ने बित्तिकै जो पूर्णमा अर्थात जसले पूर्णतातिर लैजाने गर्दछ, शीतलता पनि हो जसले हामीलाई शीतलताको पनि प्रदान गर्ने गर्दछ, आरोग्यता पनि हो जसले हाम्रो जीवनमा आरोग्यता अर्थात स्वस्थ जीवन पनि प्रदान गर्दछ, जसले हाम्रो जीवनको वास्तविकता मूल्यको पनि अनुभूत गराउने कार्य गर्दछ। हो, पूर्णिमा पर्व जुन पर्वले मेरो जीवन र मेरो जगत र यो मेरो वातावरणलाई शुद्धिकरण गर्छ भने यसलाई हामीले अत्यन्तै मूल्यको साथमा मनाउनु आवश्यक पनि छ। श्रोता, बेला बेलामा हामी किन यस्तो पर्व मनाउँछौ? आज समय र सन्दर्भलाई लिएर विभिन्न पर्वको महत्व जोड़िएको हुन्छ। अहिलेको समयमा वातावरणीय ऊर्जालाई हेर्ने भने धेरै नकारात्मकताले भरिएको छ। यो नकारात्मक ऊर्जालाई सकारात्मक बनाउन तपाईँ र मेरो संकल्प र तपाईँ र मेरो विचारलाई शुद्धिकरण गर्नु आवश्यक छ। यो शुद्धिकरण गर्नको लागि नै विभिन्न पर्वले हामीलाई प्रेरणा दिने गर्दछ। जस्तै हरेक पर्वमा सकारात्मक ऊर्जाका कुरा गरिन्छ। जुन सकारात्मक ऊर्जाले मानव जातिमा एक सकारात्मक सोचको विकास गर्छ भने सकारात्मक सोचबाट नै मानव जीवन स्वस्थ बन्न सक्दछ, किनकि मनको प्रभाव तनमा पर्छ, तनको प्रभाव जीवनमा पर्छ। हाम्रो मन यदि स्वस्थ छ, सुन्दर छ र स्थिर छ भने स्थित प्रज्ञ स्थिर मन भएको व्यक्तिले गरेको कार्य सफल हुन पुग्दछ र सफल कार्य हुनु नै वास्तवमा संसारलाई सुदृढ बनाउनु हो, मूल्यनिष्ठ समाजको विकास गर्ने भूमिकामा हामी रहनु हो। त्यसैले यो भूमिकामा तपाईँ हामी सबैको उति नै महत्व रहेको छ। यही महत्वको साथमा हामी विभिन्न क्षेत्रमा विभिन्न जाति र भाषाका चाड पर्वहरू मनाउने गर्दछौं। वास्तवमा यो गाई जात्राको दिन आजको दिनमा हामी रहेका छौं। आज विशेष गरी यो जनै पूर्णिमा पश्चात आउने यो पर्व गाई जात्रा पर्व हो। गाई जात्रा किन भनिएको होला श्रोता? गाई र जात्रा अर्थात यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि भनिन्छ। इतिहासका पन्नाहरूमा हेर्ने भने यसमा लेखिएका किंवदन्तीहरू अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात मृत्युका देवता यमराजको पनि पूजा गर्ने गर्नुहुन्छ। यो चरण कहिले र कहाँबाट आयो त श्रोता? पक्कै पनि जान्नु आवश्यक छ। विक्रम सम्वत 1641 1664 राजा प्रताप मल्लको नाबालक छोराको निधन भएको थियो। ती नाबालक छोराको निधनले गर्दा उनकी रानीलाई परेको वियोग अनि शोकका कारण विक्षिप्त बनेकी थिइन् रानी र धेरै समयको अन्तरालमा पनि उनी अगाडि बढ़न सकेकी थिएनन्। त्यति विधिसत्ता पनि सामान्य जीवनयापन उनको हुन सकेको थिएन। राजकाजमा पनि उनी फर्किएनन् र एक्लै टुलाएर बस्ने गरेकी थिइन्। मृत्यु भनेको कसैको नियन्त्रणमा नहुने क्षण पनि त हो। यो यथार्थलाई राजाले कैयौं पटक बुझाउन खोजे पनि रानीका आँखा कहिले पनि ओभान हुन सकेनन्। त्यसैले गर्दा राजाले रानीलाई खुशी पार्नको लागि एउटा युक्ति रचेको किंवदन्ती हामी इतिहासबाट पाउँछौ। श्रोता, विशेष गरी राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको र त्यस वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडिबाट रानीले देख्ने गरी जात्रा निकाल्नको लागि आह्वान गरेका थिए। हो, उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनले सबैको ध्यान तानेको पनि थियो।
आफ्ना आफन्तजन प्रियजन गुमाउनेहरू धेरै समुदाय धेरै परिवारका सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको रहेछ, बरू आफू जस्ता छोरा आमा बुबा लगायत अन्य पारिवारिक सदस्यहरू गुमाएका धेरै पीड़ित मेरा प्रजा रहेछन्, उनीहरूलाई सम्मान सहित सम्झना गरेको अनुभूति पनि उनले गरेको भनेर इतिहासमा लेखिएको छ। त्यसै गरी श्रोता, राजाले उक्त जात्रामा विभिन्न ठट्टा चटक र व्यङ्ग्यहरू पनि समावेश गर्नको लागि जनताहरूलाई प्रोत्साहन गरेको थियो, जसले गर्दा रानीले उक्त कुराहरू हेरेर सम्पूर्ण पीड़ाहरू बिर्सेर विभिन्न कुराहरू पहिलाका मनका फोहोरहरू छोडेर हाँस्न बाध्य हुन् र यो प्रक्रियाबाट रानीको मुखमा मुस्कान पनि आएको थियो भनेर यसरी इतिहासले हामीलाई यो कुरा बुझाउने गर्दछ। त्यसै गरी श्रोता, अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शन गरेर मानव जातिमा जुन किसिमको हँसाउने काम गरेका थिए प्रदर्शन गरेका थिए, झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरूको आडम्बर गरीबका पीड़ाहरूलाई सांकेतिक रूपमा व्याख्या गर्ने शुरूआत गरेका थिए, अर्थात गाई जात्रामा विशेषतः वर्तमान सामाजिक सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षलाई व्यक्ति समाजका कलात्मक ढंगले चिरफार गर्ने चाडको रूपमा पनि यो चाडलाई हामी मान्न सक्छौ। त्यस्तै श्रोता, त्यस समय समाजले गरीब र निमुखा प्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढंगले जनताहरूले राजा समक्ष र रानी समक्ष प्रस्तुत पनि गरेको थियो भनेर हामी मान्न सक्छौ, थाहा पाउन सक्छौ। गाई जात्रामा शुरूआत गरिएको यो व्यङ्गको चलन पुस्तौं पुस्तामा हस्तान्तरण हुँदै हुँदै आजसम्म पनि राजनीतिक कर्मी संचारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई लक्ष्य बनाएर विसंगति र विकृति कुरीति र आडम्बरलाई छेड हान्ने चलन अझै पनि प्रचलित छ, जसको बारेमा कविता गजल अनि गाई जात्रा प्रोग्राम नै पनि बनाइने गरिन्छ। कसैले पनि गाई जात्रामा गरिएको व्यङ्ग प्रति इख राख्न पाइँदैन भन्ने नियम पनि बनाइएको छ। श्रोता, हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवंगत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिछुमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो भनेर मान्न सकिन्छ। श्रोता, नेवारी भाषामा यो पर्वलाई सापारू पनि भनेको हामी सुन्ने गर्छौ। सापारू अर्थात साको अर्थ हुन्छ गाई, पारूको अर्थ हुन्छ यसको प्रतिपदा तिथिको जुन तिथिमा यो चाड मनाइन्छ त्यसलाई पारू भनिन्छ। र गाई जात्रामा के गरिन्छ भन्ने कुरा पनि आउँछ। श्रोता, आजको दिन यमराज अर्थात मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूबाट उनीहरूले दुःखबाट मुक्ति पाउने जनविश्वास पनि रहिआएको पाइन्छ। गाई जात्रा निकाल्दा गाईलाई अघि अघि लगाएर जात्रा निकाल्ने चलन छ। यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तो बनाएर अघि अघि लगाउने पनि चलन छ। विभिन्न प्रकारका मुखुण्डु रंगी विरंगी पोशाक लगाएका मान्छेहरूले बाजा गाजाको साथ साथै विभिन्न खाले बेग्लै बेग्लै खाले ध्वजा पताकाहरूको साथमा बितेका आफन्तको तस्विर लिएर जात्रामा समावेश हुने गर्नुहुन्छ। गाई जात्रा काठमाडौँको प्रमुख चाड भए तापनि अहिले भने विशेष गरी विदेश विभिन्न देशका विभिन्न ठाउँका व्यक्तित्वहरूले पनि मनाउने गर्नुहुन्छ। अन्य अरू शहरमा पनि गाई जात्रा मनाइने गरिन्छ, जसमा विशेष गरी हाम्रो देशमा विभिन्न नेवार सम्प्रदायहरूको बाहुल्यता भए ठाउँमा विशेष मनाइने गरिन्छ। श्रोता, जसमा हास्य कलाकारहरू आआफ्ना प्रदर्शन गर्ने व्यङ्ग्य हावभावले हामीलाई हँसाउने अनेक तयारीका साथ उपस्थित हुने यो चाडमा गर्ने गरिन्छ भने यसै चाडमा राजा रैती कर्मचारी सिपाही र चिया पसलेसम्मलाई पेच हान्ने पनि चलन छ। एक किसिमले भोग्दै देख्दै आइरहेका समाजका विकृति र घटना परिघटनाको हास्यास्पद सारांश नै गाई जात्रा हो भन्न सकिन्छ। काठमाडौँ लगायत देशैभरिका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिका जमघट पनि हामी ठाउँ ठाउँमा देख्ने गर्छौं। श्रोता, पछिल्ला समयमा सुस्नुपानी नेपालले गाई जात्राका विशेष कार्यक्रमहरू राजनैतिक व्यक्तित्वहरूलाई ढाकेर आम नागरिकहरूको बीचमा उनीहरूकै राम्रा नराम्रा पक्षहरूलाई सबैले सुन्ने गरी देख्ने गरी र व्यङ्गात्मक अभिनयको सहित वास्तविक
सत्ताको चित्र कोर्ने गरेको हामी पाउँछौ। यस्ता गाई जात्रा विशेष कार्यक्रमहरूमा 10 देखि 15 दिनसम्म पनि चल्छन् भने टीभी रेडियो पत्र पत्रिकासम्म यस अवधिभर गाई जात्रामा हुने गरेका छन्। हो त, गाई जात्राको सप्ताह पनि मनाइने गरिन्छ, जसमा विशेष गरी राजनीतिक नेतृत्वका असक्षमता, पर निर्भरता, लम्पटवाद लगायत विभिन्न किसिमका चुनावी प्रसंगलाई पनि यहाँ जोड्ने गरिन्छ भने खाड़ीदेखि अमेरिका, युरोप लगायत जापानसम्म जाने नेपालीहरू जहाँ तहाँ छन् त्यहाँ त्यहाँ गाई जात्राका विभिन्न रूपहरू मनाउँदै आइरहेको पाइन्छ भने यसरी गाई जात्रा पर्वलाई हामी विभिन्न रूपले मनाउने गरिन्छ। वास्तवमा गाई जात्रा मनाउनु भनेकै वास्तविक दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उसको आत्मशान्तिको निमित्त प्रार्थना गर्ने र सँगसँगै हामी एक मात्रै होइनौ, शोक परेको शोक सबैलाई परेको छ र सबैलाई शोकमा साथ दिनुपर्छ र शक्ति प्रदान गर्नुपर्छ भने हौसलालाई पनि प्रदान गरेको यो गाई जात्रा पर्वले मान्न सकिन्छ। र त्यसैले गर्दा गाई निकाल्ने, हास्यपस कुराहरू गर्ने, विभिन्न किसिमका नाटकको माध्यमबाट हरेकलाई पेश पार्ने खालका कुरा र सुधारका कुराहरूलाई पनि जोडेर व्यङ्ग्यात्मक कुराहरूलाई पनि त्यहाँ जोड्ने गर्नुको अर्थ रहन्छ। त्यसरी गाई जात्रा एउटा मल्ल राजाबाट स्थापना भएको, प्रताप मल्लले सुरुवात गरेको, आफ्नो रानीलाई खुसी पार्न मनाएको पर्वको सुरुवाती क्रम थियो भने अहिले भने मृत आत्माको शान्तिको लागि नेवारी सम्प्रदायबाट गाई जात्रा निकाल्ने र गाई जात्रामा सहभागी सबैलाई मुख मिठा गराउने, उनीहरूको जीवनमा सुख शान्ति समृद्धिको कामना गर्ने गरेको हामी पाउँदछौ। श्रोता, गाई जात्रा पर्व वास्तवमा एउटा नेवारी सम्प्रदायबाट शुरू भए तापनि यो सबैको लागि अत्यन्तै मूल्यवान पर्व बनिसकेको छ। हामी हाम्रै ठाउँमा यसरी पर्व मनाउँछौ, सुख र शान्तिको समृद्धिको अनुभूति गर्छौ र एउटा आनन्दको पनि र प्रेत भइरहेका आत्मा पित्र आत्माहरूको उद्धारको लागि पनि मनाउने गरेको पाइन्छ। सम्पूर्णमा गाई जात्रा पर्वले गाईको समानको शुद्धता, पवित्रता र असुरत्व र विशेष गरी हामीभित्र भएका नकारात्मकलाई हामीबाट निकाल्नुपर्छ। यम जस्तो काल अर्थात हामीभित्र भएका यी कालो कर्तुतलाई निकाल्नुपर्छ भन्ने खालको सन्देश हामी सबैलाई प्रदान गर्न सकोस्। जीवनमा सुख शान्ति समृद्धि ल्याउनको लागि आफूभित्रको विकृति निकाल्न सकौ र हरेकमा प्रेरणाको स्रोत बन्न सकौ। तपाईँ हाम्रो परिवर्तनले समाज परिवर्तन हुन्छ, यो प्रेरणा सबैलाई प्रदान होस् भन्ने शुभेच्छाको साथमा अब भने कार्यक्रमको अन्तमा आइसकेकी छु। जहाँ जाँदै यो मिठो सांगीतिक कोशीले यहाँहरू माझमा छोड्दै कार्यक्रम प्रति यहाँहरूको सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क गर्नुहोला भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमको आजको श्रृंखलाबाट म प्रस्तुता पनि बिदा माग्न चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्। हवस्त, नमस्कार, ओम शान्ति, शुभ दिन।

0: आज विक्रम सम्बत 2083 साल भदौ 13 गते शनिबार भदौ कृष्ण प्रतिपदा 28 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन दिन बित्दा पनि छैन क्षतिको आकलन। नदी किनारका बस्तीमा सधैँ त्रास। भीषण बाढ़ीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बन्दै चीन भन्छ भुटेकोशी बाढ़ीको जोखिम अझै पनि कायम छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। सम्भावित जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन। उद्धारमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तोक्ति। रसुवा वैकल्पिक मार्गबाट सड़क सञ्जालसँग जोड़ियो। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको रैथाने तरकारी बजार सञ्चालन गरिँदै शीर्षकको शुभ समाचार।
0: किसानले उत्पादन गरेको रैथाने तथा अर्ग्यानिक कृषि उपजलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र दमक नगरपालिकाको संयुक्त लगानीमा दमक 8 निर्माण गरिएको अर्ग्यानिक कृषि बजार लामो समयपछि अब सञ्चालनको तयारीमा पुगेको छ। करिब 10 कट्ठा क्षेत्रफलमा फैलिएको बजार निर्माणमा कोशी प्रदेश सरकारको 2,75,00,000 रूपियाँ र दमक नगरपालिकाको 1,47,48,838 रूपियाँ लगानी भइसकेको छ। कुल करिब 3,92,00,000 रूपियाँको लगानीमा निर्माण गरिएको यो संरचनाले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएको लामो समयसम्म बजार सञ्चालनमा आउन नसक्दा करोड़ रूपियाँको सार्वजनिक लगानीमा बनेको संरचना प्रयोगविहीन अवस्थामा पुगेको थियो। 2080 मक्सिर 8 गते निर्माण सम्पन्न भएको बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। बजार परिसरमा झार उम्रिएको, केही संरचनामा क्षति समेत देखिन थालेको र निर्माण गरिएको चिस्यान केन्द्र समेत प्रयोगविहीन बनेको थियो। दशैं अगावै नै यो सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भएको र यसका लागि बोलपत्र समेत आह्वान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो। थापाले भन्नुभयो, अब यो सञ्चालनमा आउँछ र किसानले उत्पादन गरेको कृषि उपज यहाँ सहज रूपमा बिक्री गर्ने अवस्था बन्दछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ी गएको तीन दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढ़ीले रसुवाउँदै नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम शुरू गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै सयौं नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढ़ीले बस्ती नै परेका र बगेकाहरूको आँकड़ा सरकारले निकाल्न सकेको छैन। रसुवादेखि धादिङसम्मका सड़क पुल विद्युत विद्युत सहित सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भन्नेको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको यकिन विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि तीन दिनसम्म पनि एकीकृत तथ्याङ्क प्रणाली सार्वजनिक हुन नसक्नुले नेपालको विपद व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ। सोही क्षेत्रमा फेरि बाढ़ी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा आवश्यक सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढ़ी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड़ चढ़ेका छन्। तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार नभएको देखिँदैन। नेपाली स्थित चिनिया दूतावासले हिमपहिरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको समेत जनाइएको छ। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको गोर्खापत्र दैनिकमा पूर्व सूचनाले जोगियो धेरै जीवन शीर्षकमा मुख्य समाचार छापेको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुंगे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुंगे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, धेरै थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका सयौं जनताले ज्यान पाएका छन् र ज्यान जोगाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढ़ीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई बाढ़ीबारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनियो। तर सूचना तल्लो तहसम्म पुग्दा बाढ़ी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटले सूचना पाउँदा पाउँदै विदुर 7 को सोले बजार र 10 को बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट विदुर नगरपालिकाको वडा नम्बर 7, 10, 9, 1, 4 र वडा नम्बर 5 गरी 6 वडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसंख्या करिब 5,000 छन्। करिब 300 जना बेपत्ता छन्। अधिकांश वडा नम्बर 10 को बेत्रावती र भैंसे बजार तथा 7 को सोले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्र वडा नम्बर 9 को सील ट्याङ्की, वडा नम्बर 1 को त्रिशुली र ढुङ्गे बजार, वडा नम्बर 4 को सिमचौर र 5 को देवीघाटका अधिकांश घर बस्ती खाली गराउँदा ठूलो मानवीय क्षति टर्यो। यो क्षेत्रबाट भने केही सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढ़ीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष सूचना दर्ता भएको छ। नुवाकोटको विदुर 5 स्थित जिल्ला आयुर्वेदिक अस्पतालमा उद्धार गरी ल्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खाना छाडेर भागेको बताउनुभयो। खाना खान बस्दा बग्ने रहेछु, महसुस गर्दा गर्दै शरीर सिरिङ्ग हुन्छ। 75 वर्षीय नेपालले भन्नुभयो, यो तहमा बाढ़ी आउला र यस प्रकारको क्षति गर्ला भनेर कल्पना पनि गरेका थिएनौ। रसुवामा भने सूचनासँगै बाढ़ी आउँदा स्याप्रुफेसी, धुम्चे र तिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। सयौं बेपत्ता छन्। उद्धार कार्य जारी छ। बाढ़ी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पठाइएको थियो। यसकारण धादिङमा हालसम्म मानवीय क्षतिको विवरण दर्ता भएको छैन। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खापत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा हातमा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी

0: शहरमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन्। शिवराम र मनिषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। नभेटिएसम्म आशा लाग्दो रहेछ। सोनियाले भनेकी छन् पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुरे को लोकेशन देखाएको थियो। सोनिया जस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमाडौँकी लोकमाया योञ्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिन्। उनी सहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका 35 वर्षीय ज्वाई सोमबहादुर तामाङको खोजीमा जुटेको छ। सोमबहादुरले मंगलबार स्याफ्रोबेसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी गराएका थिए। बाढ़ीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौँका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। आफन्त नभेटिँदा तनाव र अत्या शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: आजको कान्तिपुर दैनिकमा जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा खबर छापेको छ। भेटे कोशी बाढ़ीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ ल्याइदिएको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढ़ीले त्रिशुली नदी माथिको पुल बगाएकाले अल्लो पल्लो वडा आउजाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाड़ीले भनेका छन् हाम्रो विद्यालयका झण्डै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। प्रधानाध्यापक दवाड़ीका अनुसार अन्य विद्यालयका विद्यार्थीहरू र अरू पनि नदी वारपार गर्न नसकेर रोकिएका छन्। उनीहरू बाढ़ीबाट बचेका सामुदायिक भवन कभर्ड हलमा ओत लगाएर बसेका छन्। त्रिशुली अस्पताल एरिया र विदुर तर्फको सम्पर्क नै टुटेको दवाड़ीले जनाएका छन्। विद्यालयमा खोला बगिरहेको छ। विद्यार्थी वारीपारी दुवैतर्फका छन् उनले भनेका छन्। त्रिभुवन त्रिशुली माविमा 1400 विद्यार्थी अध्ययनरत थिए। तीमध्ये 3-400 विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी बाढ़ीपछि सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले त्रिशुली नदीको वारीपारी थुनिएका 100 बाल बालिकालाई शुक्रबार उद्धार गरिएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन् त्रिशुली नदी वरिपरि रहेका करिब 100 बाल बालिकालाई आफ्नो आमा बुबाको काखमा पुर्याउन सकिएको छ। विदुर नगरपालिका वडा नम्बर 7 अध्यक्ष रविन्द्र नेपालले बाढ़ी पछि अल्पत्र परेका झण्डै 40-50 जनालाई नदी वारपार गराउनु पर्ने अवस्था रहेको छ। आजको कान्तिपुर दैनिकमा 3 जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा आजको पत्रिकामा खबर छ। आजको कान्तिपुर दैनिकमा
0: त्यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा समेत ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपन्छी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितोवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। का बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्याएको छ। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्चेलले बताएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, गेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सृजना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन् भने पशुपालनमा पनि ठूलो क्षति भएको छ।
1: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका छन् सुरक्षाकर्मीहरू। रसुवा र नुवाकोटमा मात्रै 4200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15431 सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनु भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवागढ़ी, घट्टे खोला र टिमुरे कोसाईकोटा पाँचको श्याप